0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।

0: खोला खोल्सा तथा जोखिम युक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुर बाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 9580443077 वा 9580905535, ठाकुर बाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुर बाबा पालिका शाखा 9580301124 र रेडियो टाइगर 9580509061। ठाकुर बाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दि ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असोज 9 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। इस टाइम्स एका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैयनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैयन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 8 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 24 तारीख भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
0: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
1: निर्यात बढे पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
4: चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो।
0: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।
5: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरो

0: जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुर बाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98580443077 वा 98580905535, ठाकुर बाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुर बाबा, ठाकुर बाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुर बाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
2: क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिल वस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोला नालामा जलस्तर बढ्दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ्नेछ। केही ठाउँमा मुसल धारे र आरी घोप्टे वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसल धारे पानी पर्ने सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
7: यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्।
6: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर नजिकै ज्यामिरे घाटमा गए राति पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। सड़कमा खसेको पहिरो हटाएर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बन्न सक्ने भन्दै बीपी राजमार्ग र कान्ति राजमार्ग तथा भैंसी भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजर तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ। यस्तै सरकारले स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा गर्न पनि आग्रह गरेको छ। यस्तै सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई भोलिदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न भनेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा पालिकालाई सहजीकरण गर्न भनिएको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउने हुनु भएको छ। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने तयारी उहाँको छ। हिजो बेलुकी न्यूयर्क पुग्नुभएका शाहले 24 सेप्टेम्बर नेपाली समयअनुसार भोलि बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयर्कका समयअनुसार दिउँसो 3 बजेदेखि राति 9 बजेसम्म चल्ने सत्रमा उहाँको सम्बोधन हुनेछ। प्रधानमन्त्री शाहको सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवनमा जलवायु परिवर्तनले पारेको असर र त्यस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने विषय मुख्य रूपमा समेटिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको न्यूयर्क भ्रमण सम्बन्धी तयारीमा संलग्न अधिकारीहरूका अनुसार भदौ 10 गतेको विपदले यस सन्देशलाई थप सान्दर्भिक बनाएको छ। शाहले यसअघि नै भोटेकोशी विपदलाई जलवायु परिवर्तनसँग सम्बन्धित संकटका रूपमा उल्लेख गर्दै यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनु भएको खबर आजको कान्तिपुरमा छ। यसै बीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याउनु भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गर्नुभयो। उहाँले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदै गएको छ भनेर चेतावनी दिएको उल्लेख गर्नुभएको छ। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिएभन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उहाँको भनाइ थियो।
6: काया कैरनमा चाडपर्व नजिकिँदै गर्दा महँगी नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतिले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: भर्ना खुल्यो, गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
11: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01 56 70 924 56 70 925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा रातभर झरी आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारमा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह, पैह्रोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा गाड़ी चलाउन रोक लगायतका रातीमा गाड़ी चलाउन रोक लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको निर्यात व्यापारमा 62% उछाल आए पनि व्यापार घाटा घट्न सकेको छैन। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै नेपालले 4,78,10,65,00,000 रूपियाँको वैदेशिक व्यापार गर्दा घाटा 3,24,93,14,00,000 रूपियाँ पुगेको छ। आयात 31.58% बढ़दा निर्यात भने 61.86% बढ़ेको छ। भन्सार विभागका अनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 35.64% बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 पहिलो दुई महिनामा कुल वैदेशिक व्यापार 3,52,47,28,00,000 रूपियाँ थियो। यस वर्ष दुई महिनामै वैदेशिक व्यापारको आकार 1,25,63,00,000 रूपियाँ भन्दा बढ़ीले बढ़ेको छ। कुल व्यापार बढ़नुमा आयातसँगै निर्यातमा भएको उच्च वृद्धि मुख्य कारण देखिएको छ। निर्यातको वृद्धि दर आयातभन्दा झण्डै दोब्बर भए पनि ठूलो आयातका कारण व्यापार घाटा बढ़ेको हो।
1: अर्थतन्त्रका केही बाह्य सूचक सकारात्मक देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकको दैनिक जीवनमा देखिएको छैन। विदेशी मुद्रा सञ्चिति बढ़ेको छ, रेमिट्यान्स आप्रवाह पनि बढ़ेको छ र चालू खाता बचतमा छ, तर बजारमा भन्ने मूल्यवृद्धिको दबाव कायमै छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, तरकारी, फलफूल, लत्ता, कपड़ा, शिक्षा, स्वास्थ्य र यातायातसम्मको खर्च बढ़िरहेको छ। आमदानीको तुलनामा खर्च बढ़दा आम नागरिकको दैनिकी प्रभावित छ। त्यसमाथि दशैं तिहार लगायतका मुख्य चाड़पर्व नजिकै गर्दा बजारमा किनमेल बढ़ने र उपभोग्य वस्तुको माग पनि बढ़ने अवस्था छ। चाड़पर्व नजिकै गर्दा बजारमा मूल्य अझ बढ़ने जोखिम, नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा हामीले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक तथा अर्थविद डाक्टर रमेश पौडेलसँग कुरा गरेका छौं।
3: 2000 ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सबटा 2500, 2600, 3000, 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन, एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिन्डर साटिँदैन, नयाँ सिलिन्डर लैजानुस्, 7000 तिर्नुहोस्, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन्। लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाऊ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो क्राइसिसकै बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो। हामीसँग बिजुली पर्याप्त छ, तर हाम्रा के छैनन् गतिलाई भन्दा पूर्वाधारहरू राम्रो छैन। एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा, खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन। पकाउने बेलामा लाइन हुँदैन भन्ने नि छ, किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ।
2: अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ।
3: तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु, तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देख्नुमा हाम्रो गभर्नेन्स क्वालिटी, आन्तरिक परिवेश चाहिँ अझै पनि भने अनुसार सुध्रिन सकेन भन्ने छ। सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो, यो बीचमा हाम्रो खर्च गर्न सक्ने क्यापेसिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। बाहिरबाट झलक्क हेर्दा राम्रो देखिने, तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो।
2: चाडपर्वको मुखैमा छौँ, यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ, अथवा यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू,
3: वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। कृष्णगिर बन्दै हुँदा पनि पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भयो, एउटा मात्रै कुराको आकार भए त्यो भनेको ग्यास। चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिलेको सिनारियोमा रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि, भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन।
1: अर्थविद डाक्टर रमेश पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाको लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा नुवाकोट र दादिङमा 3,279 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्थापन गरिने खबर नयाँ पत्रिकाले लेखेको छ।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो बेलुकी 6:18 अवतरण गरेको छ। फ्लाई दुबईको 166 सीट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको हो। यससँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ। विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानले त्यहाँको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ शुरूआत गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। फ्लाई दुबईको पोखरा उडान शुरू भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छूट तथा सुविधा पनि घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क दिएको छ। अन्य दिनमा भने बोइङ पास देखाउने यात्रुलाई होटलमा छूटको व्यवस्था छ। पोखराबाट हुने उडानको भाड़ा काठमाण्डुको तुलनामा प्रमुख गन्तव्यमा औसतमा सस्तो रहेकोले नेपालमा रहेका फ्लाई दुबईका अरू जनरल म्यानेजर नवराज साईले यसबारे जानकारी दिनुभएको छ। अरू सेक्टर भन्दा भाड़ा फरक भए पनि प्रमुख गन्तव्यमा पोखराबाट 4,000-5,000 रूपियाँसम्म र कतिपय अवस्थामा औसत 3,000-7,000 रूपियाँसम्म सस्तो पर्ने उहाँले बताउनुभयो। पोखरा दुबई नियमित उडानले पर्यटकसँगै खाड़ी देशमा कार्यरत नेपाली श्रमिक, विदेश अध्ययनका लागि जाने विद्यार्थी, व्यवसायी, विदेश भ्रमणमा जाने नेपाली तथा यूरोप, अमेरिका र अस्ट्रेलियामा बस्ने गैर आवासीय नेपालीलाई पनि प्रत्यक्ष लाभ पुग्ने पर्यटन व्यवसायको अपेक्षा छ। अब पोखराबाट सिधै दुबई कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 9580443070 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849767256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301024 र रेडियो टाइगर 9580509061।
1: तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपहरको कसुरमा कसुरदातालाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउने प्रस्ताव गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्यापूर्ति गरी नागरिकको स्वास्थ्य स्वास्थ्यको हक प्रभावकारी कार्यान्वयनका लागि भन्दै सरकारले विधेयक अघि बढ़ाएको हो। सरकारले स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्ने अवस्था सृजना गरी स्वास्थ्य संस्था विरूद्ध हुने आपराधिक कार्यलाई थप दण्डित गर्न विधेयक ल्याएको जनाएको छ। विधेयकमा स्वास्थ्य उपचारको विषयलाई लिएर हतियार सहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विरूद्ध कानूनले निषेध गरेका कार्य गर्न उक्साउने भड्काउने लगायतका कार्य गर्न नपाइने व्यवस्था पनि प्रस्तावित छ। आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ तीन दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रयूजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण एक दशक भन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनियाँ निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणको रूपमा प्रस्तुत गरिएको छ।
2: अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46-43 अंकले हरायो, तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेईसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूहमा नेपालसँगै चाइनिज ताइपेई, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले एसियाडमा पहिलो पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले हिजो पुरूष 84 केजी भन्दा माथिको कुमितेमा काँस्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। हिजो नै टेबल टेनिसको मिक्स डबल्समा इभाना थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानका खेलाड़ीलाई 3-0 पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा पदक जितेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच सोमबार राति गुण्डुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको हो। यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा हिजो अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि भोलि शुक्रबारसम्म लम्बिएको छ।
2: भोटेको सीमा भदौ 10 आएको बाढ़ीले नेपालको आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्ने भएको छ। सन् 2027 मध्य जुलाईमा सकिने चालू आर्थिक वर्षमा मुद्रास्फीति समेत बढ़न सक्ने एसियाली विकास बैंक एडीबीले जनाएको खबर कान्तिपुरमा छ।
1: काठमाण्डु तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको 9 वर्ष पुग्यो, तर निर्माण प्रगति बल्ल आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रूख कटानको काम समयमै नटुङ्गिँदा अझै आयोजना सकिने छैन। कान्तिपुरमा खबर छ।
2: जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्दा 2% सियर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनै पर्ने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको छ।
1: नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारामा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 भोटेकोसी डाडीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ। नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित नागरिकले शास्तिमाथि शास्ति भोगिरहेका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ। सरकारले पुराना उद्योग पुनसञ्चालनको नीति लिइरहँदा हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको बोझ धान्न नसक्ने स्थिति सृजना भएको खबर कारोबारमा छ।
1: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराएर अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया अघि बढ़ाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ीका कारण ऊर्जा र सिंचाई क्षेत्रको पुनरुत्थानका लागि झण्डै 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्यांकनमा ऊर्जा क्षेत्रमा झण्डै 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख र सिंचाईका क्षेत्रमा 4 अर्ब 94 करोड़ 30 लाख रूपियाँको आकलन गरिएको बताउनु भएको छ।
1: र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 वटा प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको
2: दिन र मन सधैं एउटै हुँदैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
1: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
2: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
1: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
2: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बरु एक्लै हिँड्ने तर पद छाड्नै नमान्ने एमाले अध्यक्ष ओलीसँग यो कार्टुन सम्बन्धित छ। कार्टुनमा संवाद छैन तर दृश्य नै बुझ्न पर्याप्त छ। यहाँ कार्टुनमा एमाले भनेर लेखिएको पुरानो जीर्ण डुंगा नदीमाथि छ। डुंगाको धेरै भाग डुबिसकेको छ। पछिल्लोतिर झुण्ड्याएको सूर्य चिन्ह भएको झण्डा त पानी मुनि नै पुगिसकेको छ। अनि अघिल्तिर डुब्न बाँकी थोरै भागमा एमाले अध्यक्ष ओली जस्तै देखिने मान्छे डुंगा ख्याउन बल गर्दैछन्। अनि डुंगा ख्याउने त्यो बहानामा लेखिएको छ अहंकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। ठूलो पानी परेको बेला लामो यात्रामा ननिस्कौं। नमस्कार।

0: को महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कल्याणको दारमा गाउँपालिकामा फैलिएको स्ट्रक टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरुरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन।
1: कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य पोषणबाट वञ्चित, सुरक्षित आवास प्रमुख चुनौती।
0: आजदेखि ठूलो पानी पर्ने, लामो यात्रा नगर्न आग्रह।
1: कर्णालीमा वन्यजन्तुका अपराध घट्न थाले, गत आर्थिक वर्षमा वन्यजन्तु अपराधका 10 मुद्दा दर्ता।
0: र नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद एसियाडमा पदकको खाता खोल्यो, कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल।
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 भेरी खबरबाट दिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सल्यानको दारमा गाउँपालिकामा 7 ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप नियन्त्रण गर्न जरूरी भएको छ। भदौ 1 हालसम्म यो रोगका कारण दारमा गाउँपालिकामा 7 मृत्यु भइसकेको छ। यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको मंगल बहादुर साइदिन नियन्त्रणका लागि तत्काल काम गर्न निर्देशन दिनुभएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र सुर्खी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप 1,000 किट आवश्यक औषधि तथा चिकित्सक सहितको जनशक्ति पठाउन निर्देशन दिएको बताउनुभयो। मुख्यमन्त्री साईले प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो स्वास्थ्य शिविर संचालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल सहित चिकित्सक र स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालनका साथै वडा नम्बर 1 स्थानीयको रगत परीक्षण गरेको अधिकृत रिजालले बताउनु भएको छ। स्क्रब टाइफसका कारण दार्माको वडा नम्बर 1, 5 र 6 बढ़ी प्रभावित भएका छन्। दार्माका 191 जनामा स्क्रब टाइफसको परीक्षण गर्दा 60 जनामा पोजिटिभ देखिएको छ। जिल्ला अस्पताल सल्यानका सूचना अधिकारी प्रतीक भट्टले दार्मा र बागचौर नगरपालिकामा परीक्षण गर्दा हालसम्म 190 जनामा पोजिटिभ देखिएको बताउनु भएको छ।
1: आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आजदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन अपील समेत गरेको छ। गैरातीदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। तुलनात्मक रूपमा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा पनि ठूलो पानी परेको छ। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहु, कास्की, स्याङ्जा, पाल्पा आसपासका क्षेत्रका खोला नालामा जलसतह बढ़दो क्रममा रहेको भए पनि हालको अवस्था सामान्य नै रहेको बाढ़ी पूर्वानुमान महाशाखाले बताएको छ। कर्णाली प्रदेशका हिमाली भूभागमा अन्य केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़ने बताइएको छ। केही ठाउँमा मुसलधारे र आधीकप्टे वर्षाको समेत सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यसै गरेर कोशी र बागमती प्रदेशका पहाड़ी ठाउँका 1-2 ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका क्षेत्रमा हावाहुरी समेतको सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। आइतबारसम्म नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अपील समेत गरेको छ। यसैबीच महाशाखाले लामो यात्रा आइतबारसम्म नगर्न र आवश्यक सतर्कता अप्नाउन अपील गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलसतह 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचो भूभागमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने भएकाले आवश्यकताका साथ मात्रै सवा अधि साधन प्रयोग गर्न र यात्रा गर्न अपील गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध समेत गरेको छ। यसैबीच सरकारले आजदेखि 3 नदीको अवस्था र सम्भावित विपदको जोखिमबारे हरेक घण्टा अध्यावधिक सूचना पनि दिने बताएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले गम्भीरतापूर्वक लिन महाशाखाले अपील गरेको छ।
0: कर्णाली प्रदेशमा वन्यजन्तु सम्बन्धी अपराधका घटना बढेको पाइएको छ। गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा वन्यजन्तु अपराधका 10 मुद्दा चलेका छन्। आर्थिक वर्ष 81-82 5 मुद्दा रहेकोमा गत वर्ष बढेर 15 पुगेका हुन्। डिभिजन वन कार्यालय सुर्खेतले यी मुद्दामा 28 कानूनी कार्यवाही आएको जनाएको छ। डिभिजन अधिकृत राधाकृष्ण दासले यसमा पुरूष 21, महिला 6 र 1 र नाबालक रहेको बताउनु भएको छ। उनीहरू बदेल, घोरल, चोरी सिकारी, चितुवाको छाला ओसार पोसार, जरायो, रतुवा, बदेलको मासु र चित्तलको सिंह लगायत ओसार पोसार मा तथा भालुको पंजा ओसार पोसारमा संलग्न रहेको बेला पक्राउ परेका हुन्। उनीहरू विरूद्ध कानूनी कार्यवाही चलिरहेको दासले बताउनु भएको छ।
1: यसैबीच कर्णाली प्रदेशका 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लाका रूपमा रहेका छन्। डिभिजन वन कार्यालय सुर्खेतले वन्यजन्तु अवैध शिकार, चोरी, निकासी जस्ता अपराधिक दृष्टिले सुर्खेत, डोल्पा, हुम्ला अति संवेदनशील जिल्लाको रूपमा रहेको जनाएको छ। सुर्खेतमा जरायो, बदेल, डोल्पामा हिउँ चितुवा, हुम्लामा हिउँ चितुवा सहित जंगली घोडा र कस्तुरी जस्ता वन्यजन्तुको चोरी सिकारी हुने गरेको जनाएको छ। कार्यालयका डिभिजन वन अधिकृत राधाकृष्ण दासले दैलेख, सल्यान, रूखुम पश्चिम, जाजरकोटलाई मध्यम संवेदनशील जिल्लाको रूपमा हेरिएको बताउनुभयो।
0: कर्णाली प्रदेशका 29.9% बालबालिका एकै पटक 3 वा त्यो भन्दा बढी आधारभूत आवश्यकता तथा सेवाका क्षेत्रबाट वञ्चित रहेको पाइएको छ। सामाजिक राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा सार्वजनिक गरेको नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल 2026 अनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकाङ्क 0.141 रहेको छ। यो राष्ट्रिय औसत 0.100 भन्दा बढ़ी हो। अध्ययन अनुसार कर्णालीमा सूचना तथा संचारको पहुँचको अभाव सबैभन्दा बढ़ी देखिएको छ। यस क्षेत्रमा 56.8% बालबालिका वञ्चित रहेका छन्। यस्तै पोषणमा 53.6%, स्वास्थ्यमा 25.4% र सुरक्षित तथा पर्याप्त आवासमा 27.6% बालबालिका वञ्चित रहेको पाइएको छ। शिक्षा क्षेत्रमा भने वञ्चितीकरण 0.3% मात्र रहेको छ। राष्ट्रिय स्तरमा भने शून्यदेखि 17 वर्ष उमेरसम्मका 21.4% बालबालिका 3 वा त्यो भन्दा बढ़ी आयाममा वञ्चित रहेको अध्ययनले देखाएको छ। अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास तथा सूचना संचार गरी 7 आयामलाई समेटिएको छ। नेपाल बहुसूचक सर्वेक्षणमा सन् 2014-19 र 24 25 तथ्याङ्कका आधारमा अध्ययन गरिएको हो। पछिल्लो वर्षमा स्वास्थ्य र पोषणको संयुक्त वञ्चितीकरणमा भने उल्लेख सुधार देखिएको अध्ययनमा उल्लेख गरिएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम।
2: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खुल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580303124 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
8: सम्पूर्ण समस्या तथा गर्भ तुहिनी लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
9: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा

0: मोटरसाइकल सहित नियन्त्रणमा लिई खानतलासी गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला रूपडिया थाना चकिया रोड ठेगाना भएका 24 वर्षीय नदिम राईको साथबाट लागोषित खैरी हुरेन 103 ग्राम 790 मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरीकाले बाँकीमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका धेरै स्थानीय तहमा नगर अधिवेशन तथा गाउँ अधिवेशन हिजो सम्पन्न भएको छ। प्रदेशका 25 नगरपालिका र 54 गाउँपालिकामा गरी 79 स्थानीय तहमा अधिवेशन शुरू भएको हो। अधिकांश स्थानीय तहमा उम्मेद्वारी दर्ताको प्रक्रिया शुरू भएको छ भने केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास समेत भएको कंग्रेसले बताएको छ। कंग्रेसले आज पनि धेरै ठाउँमा हिजो मनोनयन दर्ता भएका ठाउँमा आज निर्वाचन हुने बताएको छ। वीरेन्द्रनगर नगरपालिका सहितका ठाउँमा आज मतदान हुने तयारी समेत भएको कंग्रेसले बताएको छ। उता लुम्बिनी प्रदेशका 109 स्थानीय तहमा गाउँ नगर अधिवेशन प्रक्रिया अघि बढ़ेको छ। कंग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले प्रदेशका सबै स्थानीय तहमा अधिवेशन प्रक्रिया शुरू भएको बताउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशमा सजगता अपनाउँदै विपद प्रतिकारको लागि सर्वकारवाला निकायले संयन्त्र तयारी अवस्थामा राखिएको छ। सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बझाङ बाजुरा दार्चुला र अछाममा उच्च सतर्कता अपनाउन अलर्ट जारी गरिएको तथा जल तथा मौसम विज्ञान कार्य तरिया कैलालीका निमित्त प्रमुख संजय कुमार शाहले बताउनु भएको छ। उहाँले चुरी क्षेत्रमा वर्षात हुने भएकाले यी दुई जिल्लालाई बढ़ी उच्च जोखिममा राखेर अलर्ट गरिएको बताउनु भएको छ। उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुलामा का प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुन सक्ने विपदको परिस्थितिबाट बस्न नागरिक तहसम्म सूचना जारी गरिएको उहाँको भनाइ रहेको छ। सड़क अवरुद्ध भए तत्काल सञ्चालन गर्न यसका भेटर तयारी अवस्थामा राख्नका साथै दुई महिनासम्मका लागि खाद्यान्न बन्दोबस्ती गरिएको पनि उहाँले बताउनु भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले गृह मन्त्रालयसँग समन्वय गरेर पूर्व तयारी बारे छलफल भइरहेको बताउनुभयो। उहाँले बझाङलाई उच्च जोखिममा राखेकाले यही अनुसार विपद प्रतिकारे तयारी भइरहेको पनि बताउनु भएको छ। स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रले पनि सम्भावित विपदबाट क्षति कम गर्नका लागि विपद प्रतिकारे तयारी तीव्र पारेका छन्। सुदूरपश्चिममा तैनाथ सशस्त्र प्रहरी युनिटका साथै विपदका लागि 14 स्थायी विपद सुरक्षा बेस तयारी अवस्थामा राखिएको छ। भारी वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरूले प्रतिकारे तयारी गरिरहेका छन्। नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद प्रतिकारे तयारी पूरा गरिसकेको जनाएको छ। प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम कृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले
1: रसुवाको भुटेकोसी बारीमा परि बेपत्ता भएका जुम्लाको पातरासी गाउँपालिका 4 स्थित लामरी गाउँका 15 जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ। पातरासी नदीको किनारामा उनीहरूको सामूहिक दाह संस्कार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले बताउनुभयो। पातरासीका मात्रै 49 जना सम्पर्क विहीन भएका छन्। रसुवा स्थित हाँडकु बेसी हाइड्रो पावरमा काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ 10 बाढ़ी पहिरोमा परि बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष बोहराको भनाइ छ। बाढ़ी आएको लामो समय भइसक्दा पनि आफन्तसँग कुनै खबर परिवार नपाएपछि अन्तत शवको प्रकृतिको रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासीका स्थानीय रमन बुढाले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटिकोसी नदीमा परि जुम्लाका 93 जना सम्पर्क विहीन भएका छन् भने हालसम्म 39 जना मात्र सम्पर्कमा आएका छन्। बाँकी 63 जना अझै सम्पर्क विहीन रहेको जनाइएको छ।
0: साना किसान कृषि सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 3 उत्तर गंगाको 30 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष विन्द्र थापाले संस्थाले शेयर सदस्यलाई 6.5% शेयर बोनस उपलब्ध गराउन सफल भएको पनि बताउनुभयो। उहाँले आगामी दिनमा सदस्य केन्द्रित सेवा विस्तार र संस्थाको दिगो विकासमा जोड़ दिने बताउनु भएको छ। यस्तै संस्थाका मुख्य प्रबन्धक चित्रबहादुर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा 51,51,9,974 रूपियाँ बराबरको कारोबार गरेको बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि साना किसान विकास लघु वित्त विकास वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सबिन लामिछानेले सहकारी शिक्षा, वित्तीय साक्षरता र वित्तीय अनुशासनको महत्वबारे प्रश्न पार्नु भएको छ। साधारण सभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट बचत गर्ने एक

0: गोला प्रथाबाट छनौट गरी प्रस्तुत गरिएको पनि संस्थाले जनाएको छ। साधारण सभाले आगामी आर्थिक वर्षमा सेवा विस्तार, सदस्यको आर्थिक तथा सामाजिक विकास, वित्तीय पहुँच अभिवृद्धि र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ।
1: भेरी खबरमा खबरहरूको क्रम बाँकी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
2: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 9580443070 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580303124 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, बी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 9842979774।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन सँगै बाजे।
6: थकान अनि अनिन्द्राबाट आराम, नवरत्न वाज नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो, रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सुदूरपश्चिमको गेटा विश्वविद्यालयमा आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट सहयोगको अपेक्षा सहित विभिन्न विद्यार्थी संगठनहरूले गेटा विश्वविद्यालयको स्तर उन्नतिको लागि र पदपूर्तिका लागि राजनीतिक हस्तक्षेप नगर्न समेत निर्देशन दिएका हुन्। एक समूह बनाएर रासोपाको टोलीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको जनशक्ति आपूर्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ। विश्वविद्यालयको उपकुलपतिलाई पत्र पठाउँदै पदपूर्ति प्रक्रिया प्रचलित कानून नियम तथा निर्धारित मापदण्ड अनुसार निष्पक्ष पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ़ाउन पर्ने राजसभा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष राज जोशीले बताउनु भएको छ। वहाँले प्रदेश जिल्ला पालिका तथा अन्य तहका पदाधिकारी र सदस्यसँगै पार्टीबाट निर्वाचित सांसद तथा सम्बन्धित व्यक्तिले आफ्नो पद पहुँच वा पार्टीको नाम प्रयोग गरेर पदपूर्ति प्रक्रियामा दबाव प्रभाव र व्यक्तिगत सिफारिश वा हस्तक्षेप नगर्न निर्देशन दिनुभएको हो।
0: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। इजरायली सेनाले दक्षिण गाजाको खान युनिसमा गरेको लक्षित कार्यवाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारेको दावी गरेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा हमास आतंककारी संगठनका वित्त विभाग प्रमुख मोहम्मद अबु अलवानलाई मारेको उल्लेख गरिएको छ। इजरायली प्रधानमन्त्री रक्षा मन्त्रीले यो सठिक कार्यवाहीका लागि

0: लाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल रूपमा मानिन्छ। सीको यो भ्रमण एक दशक भन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीएस अमेरिका चीन सम्बन्धका विषयमा संवेदनशील विषयमा छलफल हुने बताइएको छ। व्यापार, अमेरिकी कर तथा चीनी निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई लगायतका विषयमा छलफल हुने बताइएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता एसियाडमा पदकको खाता खोलेको छ। कराते खेलाड़ी तेन्जिङ शेर्पाले एसियाड काँस्य पदक जित्दै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजी माथिको कुमितेमा तेन्जिङले लाओसका भत थाना जयसानलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जित्नु भएको हो। तेन्जिङले पहिलो चरणमा मकाउका उनटेक लेउनलाई 1-0 हराउनु भएको थियो भने सेमी फाइनलमा इरानका मोहम्मद नेमातीसँग 5-0 पराजित हुनु भएको थियो। सेमी फाइनलमा तेन्जिङलाई हराएका नेमातीले फाइनलमा भने साउदीका सन्त हसान सुफियानीलाई 6-3 हराउँदै स्वर्ण जित्नु भएको छ। एसियाको कराँतीमा इतिहासमा तेन्जिङ पदक जित्ने 5 खेलाड़ी बन्नु भएको छ।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन।
0: कर्णालीका करिब 30% बाल बालिका शिक्षा स्वास्थ्य पोषणबाट वञ्चित, सुरक्षित आवास प्रमुख चुनौती।
1: आजदेखि ठूलो पानी पर्ने, लामो यात्रा नगर्न आग्रह।
0: र नेपालले जापानमा जारी 20 एसियाली खेलकुद एसियाडमा पदक खाता खोल्यो। कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जित्न सफल। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको फेरि खबरबाट डिलु रावत र मधुबन विश्री विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एट टाइम्स का प्रायोजक पुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुलिगाउँमा जाऊ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असोज 10 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: एकान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98।

0: 458 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाप छै।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165016072, 98224-21679 र 98125-10349।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगाउँ बजार बर्दिया।
1: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301124 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: 4039976 र 98414273601 तमु फोन बठेले आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।

0: शुभप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी आर्यो तपाईँलाई हामी जानकारी दिने प्रयास गरिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण नेपालभर एकै साथमा तपाईँ सुनिरहनु भएको छ। हामी यतिखेर चितवनबाट कार्यक्रम ज्योतिष दर्पण प्रसारण गरिरहेका छौं। हामी हिजोसम्म भने काठमाडौँमा थियौं, तर अब आजबाट चितवनमा हामी फर्किसकेको अवस्था तपाईँलाई जानकारी अवगत गराउन चाहन्छु। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै राशिफल अनि तपाईँका लागि जानकारीमूलक कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। कार्यक्रमको सही अन्तर्गत कार्यक्रमको प्रारम्भ शुरू भइसकेको छ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आगामी 2083 साल आज असोज हो, 8 गते हो, आज बिहिबार पनि हो। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 24 तारीक रहेको छ। नेपाल सम्मत 1146 यहाँ लाथ रौद्र नाम सम्वत्सर श्री सूर्य दक्षिणायन रहेको छ। शरद ऋतु आज सूर्य उदयमा पवित्र दिन रहेको छ। त्रयोदशी 40:15 रात्रिको 9:59 धनिष्ठ नक्षत्र 11:21 दिनको 10:26 धृतियुग 27:40 कौलवकरण 9:26 आज आनन्दादियुगमा श्री वस्त युग रहेको छ। आजको दिनमानको समय ठिक 30:08 बिहान सूर्योदय 5:53 भएको थियो भने साँझ सूर्यास्त 5:57 रहनेछ। आज प्रदोष व्रत हो। आजको दिन प्रदोष व्रत रहेको छ। विशेष गरी भोलि अनन्त चतुर्दशी व्रत कुमार इन्द्र यात्रा भोलिको पञ्चाङ्गमा पनि उल्लेख गरिसकेको छ। यो कुरो जानकारी गराए पर्सि पूर्णिमा व्रत चाहिँ 10 गते शनिबार रहेको छ। अब तपाईँलाई जानकारी गराउँ, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईँलाई जानकारी गराउँदै गर्दा आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। अब यतिखेर पालो भएको छ ग्रह गोचरको, सूर्य कन्या राशिमा छन् भने चन्द्रमा कुम्भ राशिमा छन्, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा छन्, बृहस्पतिको अवस्था यतिखेर कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा ग्रहहरूको गोचरमा देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मैसवादी बार राशिफलले के भनिरहेका छन्, राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज एकादश स्थानको चन्द्रमाले आमदामी वृद्धि हुनुको साथसाथमा सामान्य चिसोको समस्याले सताउन सक्छ। ख्याल गरेर अगाडि बढ्नु, आमदामी वृद्धि होला तर इज्जतमा भने केही दाग लाग्न सक्छ। साधारणतया आज ओम राम राहवे नम मन्त्र जप गर्नु शुभ हुन्छ। कर्म राम्रो छ। सरकारी जागिरमा पद वृद्धिको सम्भावना असाध्य मंगलकारक देखिन्छ। उन्नति र प्रगतिमा राम्रो रहने योग छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने छ। लामो दुर्गा यात्रामा सहज हुने योगहरू देख्न सकिन्छ। चन्द्रमा यतिखेर 8 भएको कारणले गर्दा चटपटको भय, काममा औलझन आइपर्न सक्छ। पारिवारिक झगडाको माहौल सृजना हुन सक्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामबाट सफलता हात पर्ने युग राशिमा संकेत छ। लामो दीर्घ यात्राहरूबाट सहज हुन्छ। काम गर्दा सहज हुने खालका योगहरू राम्रो रहनेछन्। इष्टमित्रहरूले साथ दिनको साथमा मान्यजनको आशीर्वाद पनि प्राप्त राम्रो रहने युग राशि कन्यालाई संकेत छ। तुला राशि हुनेको लागि आजको दिनमा पञ्चम स्थानको चन्द्रमा भएकाले विद्या बुद्धि बलहरू वृद्धि रहनेछन्। काम गर्नमा एउटा छुट्टै जोश जाँगर पनि वृद्धि रहनेछ। आजको दिनमा तपाईँको दिनमा अधुरा कामहरू पूरा हुँदा मन असत्य हर्षर उल्लासले गदगद रहनेछ। मनमा डर भय र चिन्ताहरू उत्पन्न रहन सक्ने योग छ। काम गर्दा विशेष ध्यान नदिए अलिकति उल्झना आइपर्न सक्ने सम्भावनाको योग छ। चौथो राहु र चन्द्रमाले गर्दा अलिकति मातृसत्तामा केही अप्ठ्यारो हुन सक्ने योग छ। धनुराशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ भने आँटेका थाकेका कामबाट पनि सफलता हात पर्ने युग छ। मकर राशि हुनेको लागि आजको दिनमा धनस्थानमा राहु र चन्द्रमा भएकाले उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो रहने युग छ। मान सम्मानमा वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने युग र सम्भावना राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा मान्यजनको आशीर्वाद प्राप्त रहने युग रहेको छ। लामो दूरको यात्राहरूमा सहज हुनेछ। काममा सफलता मिल्ने युग राशि कुम्भलाई संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने युग छ। आनन्दको अनुभूति गराउने युग पनि राम्रो रहेको छ भने आजको दिनमा सकारात्मकता भन्दा अलिकति नकारात्मकता टिप्पणीहरू बढी हुन सक्छन्। सावधानी भने अपनाउनु शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 71।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: व्यवसायमा सुरत पाई सन्न भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर विभिन्न जानकारीहरू दिने प्रयास गर्छौं। आज हामी सोह्र श्राद्धको एकदमै नजिकै अवस्थामा छौं। सोह्र श्राद्ध सम्बन्धी केही जिज्ञासाहरू हामी तपाईँलाई मेटाउनेछौं। तपाईँले पनि हाम्रो पात्रबाट केही जिज्ञासा राख्नुहोला। भोलि श्राद्ध गर्ने दिन हतार पत्ता फोन गरेर लागेन उठेन भन्न पाइँदैन। आजैबाट तपाईँहरूको लागि सोह्र श्राद्ध सम्बन्धीका सबै कर्महरू के छन् मनमा भएका, महालय श्राद्ध कहिले गर्ने, कुन तिथिमा मेरो बुवाको श्राद्ध वर्षदेखि लिएर हरेक कुरा, मघा भनेको के हो, मघामा श्राद्ध गर्नुहुन्छ हुँदैन, अथवा श्राद्धको दिन चाहिँ व्रत बस्छ त्यसको उपाय के, लगायत विभिन्न कर्महरू तपाईँले हामीलाई सोध्न सक्नुहुन्छ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर जानकारी दिने गर्छौं। आज सबैभन्दा पहिले एउटा कमेन्ट छ, सर्लाही जिल्लाको कमेन्ट वाचन गरेर तपाईँलाई सुनाउँछु। गुरुदेव राधे राधे, म चन्द्रप्रसाद पोखरेल सर्लाहीको लालबन्दीबाट गुरु, म सधैँ सर्लाही बैलबासमा रहेको रेडियो निगरानीबाट हजुरको कार्यक्रम ज्योतिष दर्पण सुन्छु गुरु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। चन्द्रप्रसाद पोखरेलजीलाई विशेष आभार पनि छ। कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ। मेरो जिज्ञासा यो छ कि गुरु, म सधैँ पूर्णिमाको व्रत गर्छु र गुरु मेरो पूर्णिमाको व्रतको दिन मेरो हजुरबाको एक साकी पर्छ, गुरु हजुरबाको प्रतिपदा तिथिको दिन हजुरबाको श्राद्ध गर्छु, यहाँ कुरो बिग्रियो, के बिग्रियो भने पूर्णिमाको व्रत गर्छु र गुरु पूर्णिमाको व्रतको दिन मेरो हजुरबुवाको एक साकी पर्छ ल ए भनेपछि उहाँले प्रतिपदाको दिन चाहिँ श्राद्ध गर्नुहुँदो रहेछ अनि श्राद्ध गर्ने बेला एक साकी पर्दो रहेछ है, के अरे पूर्णिमाको दिन चाहिँ एक साकी पर्दो रहेछ। अब उहाँको आशय के भयो भने व्रत बस्ने मान्छे एक साकी पर्यो, अब व्रत बस्नु कि नबस्नु, होइन बिहान उठेर भगवान्को पूजा गर्नु कि नगर्नु, होइन। अब म एउटा कुरो तपाईँलाई छट्ट जोडिहाल्छु। पूर्णिमाको व्रत सन्ध्याको समयमा जुन दिन चन्द्रमा उदाउँछ तिनै दिन व्रत बस्नुपर्छ हो। अब तपाईँ भन्नुहोस् एक साकीको दिन पूजा गर्नै नहुने भन्ने होइन, एक साकीको दिन बिहान उठेर आफ्नो नित्य कर्म जप सन्ध्या पूजा पाठ सबै गर्नुहुन्छ, तर कपाल मुण्डन गरिसकेपछि चाहिँ फेरि तपाईँले देवकर्म गर्न पाइँदैन। यसको मतलब के हो, तपाईँको पूर्णिमाको व्रत सन्ध्याको समयमा जुन पूर्णिमालाई दिने अर्घ चाहिँ दिन पाइएन। तर मैले तर भने है, कहिलेकाहीँ पूर्णिमा तिथि भोलिपल्ट परिदिन्छ, अघिल्लो दिन पूर्णिमा व्रत परिदिन्छ, कहिलेकाहीँ रात्रिको समयमा व्रत परेको दिन चाहिँ फेरि गर्न पाइयो, अरू बेला त गर्न पाइयो। जस्तै तपाईँले अब यो सोह्र श्राद्धमा श्राद्ध गर्छु भन्नुभयो, सोह्र श्राद्धको पूर्णिमा छुट्यो अनि जुन महिनाको प्रतिपदाको दिन छ त्यसै दिन कहिलेकाहीँ तिथि घटबड भएको बेला त अघिल्लो दिन व्रत बसेर भोलि एक साकी गर्न पाइयो नै, अथवा तँ पनि छुट्यो भनेको वर्षमा दुईटा पूर्णिमा छुट्यो है, त्यो गर्न पाइँदैन भनेको बिहानको पूजापाठ गर्न पाइन्छ तर कपाल काटिसकेपछि एक भक्ति भइसकेपछि देवकर्म गर्न मनाइन्छ। अब देवकर्म गर्न मात्रै मनाइन्छ कि दौडेर पल्लो गाउँ वल्लो गाउँ कुद्न पनि मनाइन्छ, वास्तविक नियम के हो त अब यहाँ, होइन वास्तविक व्रत के अरे यो एक साकी बसेर कपाल काटेर होइन पितृलाई स्मरण गर्न थालिसकेपछि घरभन्दा बाहिर जान हुँदैन ल जा नियम। अब तपाईँलाई नियम चाहियो होइन, गुटुटो गाडी फेर गरो अथवा केही काम परो म त पल्लो गाउँ पहिला आउँछु, किन भन्दा पितृकर्म गर्ने बेला तपाईँले एक साकी व्रत बसेको बेला ढाका टोपी शिरमा लाउन पाइँदैन ल जा, बुझ्नुभयो, आज मजाले भनिदिन्छु म, बुझ्नु भएको छ नि होइन। अर्को कुरा, तपाईँले एक साकी व्रत बस्दै गर्दा तपाईँ कुनै मिटिङमा कुनै मलामी कुनै काहीँ काममा जान हुँदैन, कसैलाई पनि छुन हुँदैन लुजा किन कारण छ नि त फेरि यहाँ तपाईँ चाहिँ एक साकी व्रत बसेर पवित्र हुने बिहान नुहाई धुवाई सबै कुरो गर्ने, कपाल काट्ने, पितृलाई सम्झिने, अनि ओल्लो घर र पल्लो घरमा जाँदाखेरि रामे र श्यामे आउँछन्, उनीहरू नुहाएका हुन्छन् हुँदैनन् बा बिहान केही होइन ठाडा आएका पो छन् कि, यस्ता कुराले छुइयो भने तपाईँको शरीर पूरा अपवित्र हुन्छ। शरीर अपवित्र कुन बेला हुन्छ? जो छुन योग्य नभएको मान्छेले छुन्छ त्यो बेला शरीर अशुद्ध हुन्छ। फेरि यसमा तपाईँले लगेर जात जोड्ने होइन, फेरि मैले धेरैचोटि भन्ने गरेका छु, न ब्राह्मणले होस् न क्षेत्रीले होस् न वैश्य कसैले पनि छुन हुँदैन क्या, यो कामी तपाईँ भनेको छुन नहुने कहीँ लेखेकै छैन। त्यो त एउटा व्यावहारिक हिसाबमा कसैलाई बाहुन कसैलाई क्षेत्री त व्यावहारिक रूपमा भनिदिएको हो त। हाम्रो अमलामा पनि त पाँचवटा अमला छ होइन, हातमा तपाईँको हातमा पाँचवटा अमला छ, किन यसलाई चाहिँ एउटा अमला बुढी अमला भने होला, अर्कोलाई किन चोरी, अहिले चोरी अमला चाहिँ काटेर खाल्दिन्छ चोरो, यसको नाम चोरै हो त, होइन नि त। व्यावहारिक रूपमा मान्छेलाई बुझाउन बोल्न व्यवहार गर्न सजिलो होस् भनेर नाम राखिदिएको, बुढी अमला चोरी अमला माझी अमला साइली अमला कान्छी अमला भने जस्तै बाहुन छेत्री राई मगर गुरुङ कामे दमाई सार्की किन राखेको यो भन्दा व्यावहारिक रूपमा, तकिया अरे भन्दा म बाहुन, तकिया अरे म कामी, तँ कामी भनेर छुने नहुने भनेर शास्त्रमा छैन क्या, त्यो चाहिँ स्पष्ट छ। तर को ब्राह्मण को शूद्र को वैश्य को सबै चाहिँ फेरि शास्त्रमा लेखेको छ, चार जातको बारेमा शास्त्रमा छ, तर यो जातले चाहिँ नसुनु भनेको छैन। ब्राह्मण भए पनि उसले नखाने कुरो खान्छ भने त्यसलाई पनि शूद्र समान मान्नु भनेर, शूद्र भनेको फेरि त्यो काम जब होइन क्या, तल्लो स्टेपमा राख्नु भन्न खोजे भनेको नसुनु, अरू कुरो नगर्नु, मैले ब्राह्मणले नि पकाएको ठाउँमा सबै ठाउँमा खाँदिन, अब भन्नुहोस् त के भनेको, मैले ब्राह्मणले सबै, म त ब्राह्मण हो नि, महरूले छोका खाँदिन नि, तर मैले यसको अर्थ यो होइन कि म क्षेत्री राई मगर कामदेवले छोका खान्न होइन, म ब्राह्मणकै घरमा पनि गएर खाँदिन, त्यसको भाँडामा के पकाएको थिएँ अस्ति त्यो भाँडामा खाँदिन होइन, कि उसले के पो खान्छ, उसले कतिको कर्म गरेको छ, बिहान उठेर नहुनु छैन सात दिन भइसक्यो, डुङ डुङ्दै गुनाएछ, अनि त्यसलाई छोका खानुपर्ने, यहाँ जातसँग कुरा हुँदैन। त्यस्तै इच्छाकी व्रत बसेको दिन कसैले पनि छुन हुँदैन, एज अ घरमै नाति नातिना बुहारीले पनि नुहाउँदैनन् धुँदैनन् त्यस्तै खालको खाइरहेको छन् बाहिर गएर भने है आज न आज र भोलिमा शुद्ध भनेर सेतो वस्त्र लगाएर पितृकर्म हो नि त, एक साकै बस्ने रातो झिलिक मिलिक लाउने ढाकटो बोलाउने चेट्टो चस्मा लाउने अनि बाइकमा दौडिने पार्टीमा गराउने कहाँ पाइएको छ हजुर, पाइँदैन त्यसरी त, एकदमै तपाईँले ध्यान दिनुपर्छ है। मैले यो कुरा चन्द्रकान्त बुवाबाट जोडेको यो है, चन्द्र प्रसाद पोखरेलको कुराबाट, उहाँको कमेन्टमा उहाँको छोराले लेख्नु भएको छ कमेन्ट मजाले, त्यही भएर तपाईँको दुईटा पूर्णिमा रोकिन्छ, तर कुनै दिन व्रत बसेको दिन चाहिँ पूर्णिमा अघिल्लो दिन भएर भोलिपल्ट एक साकी पर्सिपल्ट श्राद्ध भयो भने फेरि पाइयो, त्यो चाहिँ अवस्था हेर्नुपर्छ है। तपाईँको यो व्रत हुन्छ हुन्न भन्ने कुरा चाहिँ छोटो शब्दमा हुँदैन मैले भनिदिइहालेँ है। अब अर्को प्रश्न छ उहाँको, एक सय रुपियाँ गुरु हजुरबाको प्रतिपदा तिथिको दिन हजुरबाको श्राद्ध गर्छु र गुरु पूर्णिमाको व्रत र एक सयको एक दिन परेकाले एक सयको व्रत बस्न हुन्छ कि हुँदैन भन्नुभएको छ, एउटा कुरो सक्यो। अर्को कुरो छ, हुन्छ भने कसरी बस्ने हुँदैन कसरी, मैले सबै कुरो भनिसकेका छु। अर्को प्रश्न छ, गुरु र प्रतिपदा तिथि श्राद्ध गर्दा, गुरु मेरो हजुरबुवाको पहिल्यै शुरूआती तिथि प्रतिपदा तिथि हो, हजुरबाको पहिल्यै प्रतिपदा तिथिमा श्राद्ध गरेपछि फेरि मेरो बुबाको श्राद्धको तिथि त्रयोदशी तिथि हो, गुरु प्रतिपदा तिथिमा हजुरबाको श्राद्ध गरेपछि त्रयोदशी तिथिमा बुबाको श्राद्ध गर्नुपर्छ कि पर्दैन भन्नुभएको छ, छोटो शब्दमा पर्दैन, तर तपाईँले हजुरबुवाको श्राद्ध तिथिमा पनि गर्नुपर्छ अनिवार्य रूपमा, भनेको एकतिस श्राद्ध पनि दैनिक गर्दै आउनु भएको छ भने तपाईँले हजुरबुवाको तिथिमा गरिसकेपछि फेरि बुवाको तिथिमा गर्नु पर्दैन है। उहाँको पनि जिज्ञासा मैले मेटाइसकेको छु, बुझ्नुभयो होला चन्द्र प्रसाद पोखरेजीले सरलाहीबाट है। अर्को अर्को प्रश्न आयो फेरि, अब कहाँबाट प्रश्न हो उहाँले नाम खुलाउनु भएको छैन, गुरु राजराजे एक साकीको दिन पसल खोल्न मिल्छ कि मिल्दैन, यो अब के भन्ने हेर्नु उहाँलाई, अब के भन्ने खोइ। अब जबकि एक तपाईँले एउटा कुरो बुझ्नुपर्ने हुन्छ, दोकान खोल्ने भनेको के हो, ढोका उगार्ने कि होइन, कि के हो? दोकान खोल्ने भनेको जुन दिन हामीले पसलको राम्रो शुभ साहित्यमा भगवान गणेश लक्ष्मीलाई विराजमान गराएर पसलमा राख्छौ, दियो कलश स्थापना गर्छौ, त्यसलाई पसलको उद्घाटन, दोकानको उद्घाटन, कुनै कम्पनीको उद्घाटन भन्छौ होइन सामान्यतया। अब जबकि मैले भनिसकेँ तपाईँ एक सय एक दिन पूजा गर्न हुँदैन भनेर, अब तपाईँले अरू दिन पनि गर्न सके, यो त सार्न मिल्ने कुरा हो नि त, सार्न मिल्ने कुरा अरू दिन गर्दा राम्रो हुन्छ है, यसलाई छोटो कुमा मैले सकेँ। अब अर्को प्रश्न छ, यहाँ धेरैको वर्षौं नै भन्दै आएको छु, कुरो बुझेर पनि बुझ्नुहुन्न, महालय श्राद्ध गर्न बेला मघा पर्यो भने के गर्ने, समस्या है तपाईँलाई कति गाह्रो छ, तर कुरो बुझे सजिलो छ नि, तपाईँले कुरो बुझ्नुहुन्न अनि त्यही भएर गाह्रो मान्नुहुन्छ तपाईँहरू क्या। अर्को प्रश्न आएछ, राधे राधे गुरु, सनातन रेडियो सुन्दैछु, मेरो ससुरा बुबाको 12 गते तृतीय तिथि पर्छ अनि मंगलबारको व्रत पनि छ, के गर्ने होला राधे राधे, यो दिन व्रत बस्नु पर्दैन, श्राद्ध गरिसकेपछि श्राद्धको प्रसाद खानै पर्छ, श्राद्धको प्रसाद दाल भात सब्जी हुन्छ, श्राद्धको दिन अन्न भोजन गर्नै पर्छ कर्ताले, नगरे श्राद्धको फल पूर्ण हुँदैन, ब्राह्मणलाई पहिले अन्न भोजन गराउनै पर्छ हो, तपाईँले श्राद्ध गर्दा ब्राह्मणलाई अन्न भोजन अनिवार्य रूपमा गराउनु, फेरि यसो गरिदिएपछि अर्को अर्को घरमा जान पाएन, नियम त हो क्या, दाजुभाइले के खाएन भन्दै गर्छन् भने सुनेको छु, फेरि कता कता हो होइन, गर्न परेन है, मंगलबारको व्रत तोडिनलाई तोडियो भनेको श्राद्ध कर्मले त्यसलाई हाबी गर्छ भनौँ है। अब मघा श्राद्ध के हो, मघा श्राद्ध गर्ने कि नगर्ने धेरैको प्रश्न छ यहाँ, मैले धेरैचोटि भन्ने गरिरहेको छु, मैले अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेको छ भने मैले अन्तर्वार्ता दिएर तपाईँलाई प्रश्न पारेको छु, मघा श्राद्ध तिथि परक श्राद्ध होइन, त्यो नक्षत्र परक श्राद्ध हो है। अब तपाईँलाई एउटा कुरो क्या अलिकति बुझाउँछु ल, श्राद्ध धेरै प्रकारका हुन्छन् राइट, श्राद्ध धेरै प्रकारका हुन्छन्, हामीले गर्ने श्राद्ध भनेको तिथि मानेर गर्ने हो, त्यो मघा श्राद्ध किन लेखिएको छ अनि मघा श्राद्ध कसले गर्न हुन्न भन्ने कुरा चाहिँ, जसले नक्षत्रको श्राद्ध गर्छ त्यहाँ एउटा नक्षत्र परक गर्ने श्राद्ध छुट्टै विधि छ क्या हजुर, अब के भनेको मान्नु कि आफूले खोजेर पढ्नु होइन, कि तपाईँकालाई गाउँमा भन्ने गुरुबाले भनिदिन्छ भने अल्प विद्या भयङ्करी भन्दा अरू केही भन्न सकिँदैन हामीले, प्रष्ट कुरो यो, हामीले स्वर श्राद्धमा प्रतिपदा द्वितीय तृतीय चौथी पञ्चमी षष्ठी सप्तमी अष्टमी नवमी दशमी एकादशी द्वादशी त्रयोदशी चतुर्दशी पूर्णिमा भनेर हामी जुन के अरे औँसी भनेर जुन हामीले चाहिँ तिथि तिथि मानेर तिथि थालेर श्राद्ध गरिरहेका छौं, त्यस्तै गरी नक्षत्रको पनि विशेष विशेष नक्षत्रहरूमा चाहिँ श्राद्ध गर्ने परम्परा छ, हो मघा नक्षत्रको दिन मघा श्राद्ध गर्यो भने, सुन्नु अब यहाँ, मघा नक्षत्रको दिन मघा श्राद्ध गर्यो भने तपाईँको घरमा पितृले ठूलो आशीर्वाद दिन्छन्, तर अब त्यहाँ चाहिँ तर सुन्नु फेरि, तर मघा तिथि होइन मघा नक्षत्र हो, त्यो बुझ्नु पर्यो, मघा नक्षत्रमा गर्ने श्राद्धको विधि परम्परा पूजा गर्ने पद्धति सबै फरक छ, त्यो श्राद्ध चाहिँ कसले गर्न हुन्न भन्दा, त्यो श्राद्ध चाहिँ छोरा हुनेले गर्न हुँदैन हो क्या, यसको अर्थ त मलाई थोरै भनिदिन्छु, सन्तान नहुनेले चाहिँ मघा श्राद्ध गर्यो भने सन्तान हुन पनि सक्छन् भन्ने अर्थ पनि लाग्छ फेरि, तर यसपालि परेको मघा श्राद्ध भनेको हामीले तिथिको श्राद्ध गर्ने, जस्तै मानु म हेरिदिइहाल्छु ल यसपालि, यसपालि यहाँ पञ्चाङ्गले पनि अलिकति कुरो बिगार्छ गरी गरी, यो यसपालिको द्वादशी श्राद्धको दिनमा मघा श्राद्ध लेखिदिएको छ, किन भन्दा त्यो दिन सूर्योदयबाटै 41:55 मघा नक्षत्र छ, भनेको रातिको 10 बजेसम्म 11 बजेसम्म मघा श्राद्ध छ, भनेको मघा नक्षत्रको श्राद्ध गर्ने कोही इच्छुक हुनुहुन्छ स्वर श्राद्धमा भने गर्न पाइन्छ, तर त्यस्तो मान्छेको चाहिँ छोरा हुनुहुन्न भनेको हो कि, तर अब यही दिन जुन तपाईँको पनि घरमा गाउँमा द्वादशी तिथि छ बाउको, तर यसपालि मघा श्राद्ध लेख्दै गर्दा रामायण गर्नुहुन्न रे भन्ने होइन, तपाईँले गर्ने के श्राद्ध हो, द्वादशीको पितृकर्म गर्ने हो, मघाको होइन नि त। त्यही भएर द्वादशीको श्राद्ध गर्न मघाले छेक्दैन, मघा श्राद्ध अर्कै विधिले अर्कै छुट्टै तरिकाले गर्नुपर्छ। यसरी क्लियर भएर बुझ्नुभयो भने कति आनन्द आउँछ हो है, भन्नुभयो भने कुरो बुझ्नुभयो भने हामीलाई भन्दा पनि आनन्द। मैले पोहोर पनि भने परार पनि भने कति त्यही गुरुलाई एउटै गुरुलाई खाली बोलाएको बोलाई बोलाएको बोलाई बोलाएको बोलाई है, अनि त्यही कुरामा दोहोरियाको त कति बोलाउनु मैले पनि घरको मानिसहरूमा, मैले पोहोर पनि भन्दा परार पनि भन्दा कति तपाईँको भक्त त बुझ्दैन नि क्या हो भन्नुभएको छ मलाई होइन। हामी हिजो काठमाडौँमा थियौँ, अस्ति हाम्रो कार्यक्रम थियो काठमाडौँमा बागु बजारमा, हामी त्यहाँ पनि यो कुराहरू अलिअलि उठ्यो। अब फेरि यस्तै कुरामा अन्तर्वार्ता बोल्ने त राम्रो त्यही भने मैले कति बोल्नु हो त्यही कुरामा एउटा नयाँ नयाँ कुरा सोधिदिनु न, भक्तलाई प्रश्न राख्दिनँ भन्नु भन्नुभएको छ। त्यही भएर मघा श्राद्धको बारेमा मैले तपाईँहरूलाई क्लियर रूपमा भने, अब तपाईँहरूलाई म श्राद्धको बारेमा तपाईँहरूलाई केही प्रश्न राख्नु भयो भने म तपाईँलाई जानकारी दिन्छु। कुन श्राद्ध कति गते के बार श्राद्ध गर्नुपर्छ, श्राद्ध गर्नुपर्छ भने त्यसको एक दिन अगाडि एक छाकी बस्नुपर्छ अटोमेटिक बुझ्नु होला। फेरि तपाईँलाई म सबै कुराको जानकारी आजै गराउँछु, किनभने अब तपाईँहरू तयारी अवस्थामा बस्नुपर्छ श्राद्धमा, चाडा ऋषि थाप्नुपर्छ यो सोह्र श्राद्धमा। अब यसमा तपाईँलाई फेरि म सबै कुराको जानकारी गराउँछु, तर यतिखेर भने छोटो पाला भएको छ विश्रामको, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनु होला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। तपाईँ फुल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ,
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ,
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ। तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेल आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ।

हजुर कार्यक्रम जतिष दर्पको व्यवसायमा छु र तपाईलाई विश्रामपछि स्वागत गर्दै उपस्थित भइसकेको छु। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईसँग भएका विभिन्न जतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौ। सोह्र श्राद्ध नजिकैछ के अब सोह्र श्राद्ध मा कति श्राद्ध गर्छन्, कति सिधा दिन्छन्, कति ऋषि स्थापना गर्छन्, भूस्वामीलाई सिधा दिनुपर्छ पर्दैन, तर्पण गर्नुपर्छ पर्दैन, यी सामान्य विषय भए। मेन कुरा भनेको सोह्र श्राद्धमा सोह्रै दिन श्राद्ध गर्नुपर्छ। अब यो पहिलेको नियम, आजभोलि त्यो परम्परै छैन, शास्त्र पद्धति बिहानदेखि लेख्यो एक दिन गएर हुनुहुन्छ भनेर लेख्थ्यो। यहाँ कारण छ, धेरै कुराहरू तपाईँलाई बिस्तारै खुलाउन जाउँला। सकिन्छ सोह्र श्राद्ध सोह्रै दिन गर्ने, बुझ्नुभयो? नामै सोह्र श्राद्ध, सोह्र दिन श्राद्ध गर्ने दिन हो भनेर छुट्याइदिएको होइन। अब त्यो सबै कुरा सम्भव नभए एक दिन चाहिँ अनिवार्य रूपमा गर भन्न खोजेको। अब सिधा कति दिने, सिधा ऋषि जति छन् त्यति दिने, एउटा एक्स्ट्रा भूस्वामीले दिने, सकियो काम हो भनेको। चार ऋषि हुन्छन् मैले पनि भनिहालेँ, चार ऋषि हुन्छन्, चार ऋषिलाई चारवटा सिधा दिनु पर्यो। अब त्यो ऋषि किन थापेको होला, कहिलेकाहीँ अप्ठ्यारो पर्न सक्छ, अनि कहिलेकाहीँ कस्तो अवस्था आइदिन्छ भने बालाई हजुरबालाई र बुढो हजुरबालाई दिनुपर्छ। कहिलेकाहीँ बा हुँदैनन्, श्राद्ध गर्नु पर्यो, हजुरबा हुन्छन्, के गर्ने भनेको त्यसलाई शब्दले मिलाएर बा पछाडि बुढो हजुरबालाई जोडेर झन् कुप्री हजुरबामा जोड्नुपर्छ श्राद्ध गर्दा। कहिलेकाहीँ मामलापट्टि हजुरबा हजुरआमा दुइटै हुन्छन्, तर श्राद्ध त गर्नु पर्यो, सिधा त दिनु पर्यो भने त्यो बेला हजुरबा र हजुरआमालाई छोडेर माथिका पुस्ताहरूलाई जोड्नुपर्छ, त्यसलाई भन्छ वचन मिलाउनुपर्छ है। श्राद्धको वचन कहाँ लगेर जोड्ने त होइन, कर्म कसरी गर्ने त भन्ने कुरामा कहिलेकाहीँ अप्ठ्यारो स्थिति पर्छ। हो, हाम्रो गाउँ घरमा बुवा बित्नुभयो, भित्र हजुरबा घरमा हुनुहुन्छ, तर महालाई श्राद्ध त गर्नु पर्यो नि, फेरि महालाई त गर्नै पर्छ क्या, त्यसै श्राद्ध पनि गर्नै पर्यो, यो महालाई पनि गर्नै पर्यो। त्यसो भएको हुँदा यसलाई ब्राह्मण दे भएर मैले भन्छु, बरु रुद्री पूजा लाउँदा लटर बटर खालका ब्राह्मणले होला, बरु नारायण पूजा लाउँदा लटर बटर ब्राह्मणले होला, तर पितृकर्म श्राद्ध कर्म वचन मिलाउने शब्द मिलाउने ब्राह्मणलाई पाठ गर्न सक्नु भएन भने आत्रेय गोत्र मम पितु भन्नुपर्ने ठाउँमा मम पिता भन्दा के हुन्छ, सकिएन, फरक पर्छ पर्दैन, पितु पिता पिता यस्तो शब्द धेरै हुन्छन् क्या है। त्यस्तो भएको हुँदा तपाईँहरूले विशेष रूपमा यसलाई ध्यान दिनुपर्छ। सोह्र श्राद्धमा गुरु खासमा सोह्र श्राद्धमा श्राद्ध गर्दा कति सिधा दान गर्नुपर्छ, हाम्रोतिर चाहिँ पाँच सिधा दान गर्छन् कि सही हो, पाँच सिधा राम्रो हो, तपाईँलाई मन लाग्यो भने सोह्रवटा श्राद्धको लागि सोह्रवटा सिधा पनि दान गर्न पाउनुहुन्छ, त्यहाँ पनि वचन छ है, फेरि बाहुन चुप लाएर टप्रेमा थान लिने, फेरि वचन मिलाएर लिन सक्नु पर्यो है। जय श्री राधे राधे गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत। गुरु, मेरी मम्मीको वर्ष दिनको वार्षिकी गरेको हो, नागपञ्चमीका दिन हो, मेरो पञ्चमीमा श्राद्ध गर्न मिल्छ कि नै भनेर। कुन पञ्चमीमा? तपाईँको पिताजी हुनुहुन्छ, माताजी हुनुहुन्न भने चाहिँ सोह्र श्राद्धमा श्राद्ध गर्ने परम्परा छैन, पिताजी पछि बल्ल श्राद्ध गर्ने हो सोह्र श्राद्धमा चाहिँ, तिथि श्राद्ध गर्नै पर्छ है। फेरि अब अर्को छ, गुरु राजराधे, सोह्र श्राद्ध कहिलेदेखि हो अनि अष्टमी श्राद्ध कहिले पर्छ गुरु भन्नुभएको छ। अब यसको उत्तर म समग्र रूपमा तपाईँलाई दिन्छु, ध्यान दिएर सुन्नुहोला। भोलिदेखि एक एक दिन हामी भन्ने त छौं, सबैभन्दा पहिले एघार गते आइतबार प्रतिपदा श्राद्ध गर्नुपर्छ। अब एउटा कुरो भन्छु, मैले जुन दिन श्राद्ध पर्छ त्यसको अघिल्लो दिन चाहिँ एक साखी अनिवार्य रूपमा पर्छ है। फेरि यो चाहिँ तपाईँले कुरो बुझ्नु नि, फेरि त थाहा छ नि होइन, हो कि होइन। एघार गते आइतबारको दिन, यही महिनाको अब एघार गते है, तपाईँहरूले के गर्नु पर्यो, प्रतिपदाको श्राद्ध गर्नु पर्यो। बाह्र गते द्वितीय श्राद्ध गर्नु पर्यो, तेह्र गते तृतीय श्राद्ध गर्नु पर्यो,
14 गते चतुर्थी श्राद्ध गर्नु पर्यो र 15 गते चाहिँ एकदम कन्फ्युजन नहुनु होला। पञ्चमी श्राद्ध पनि त्यसै दिन छ र षष्ठी श्राद्ध पनि त्यसै दिन छ, बुझ्नुभयो? 15 गते बिहिबारको दिन पञ्चमी पनि त्यही दिन गर्ने र त्यही दिन षष्ठी श्राद्ध पनि गर्ने। यसमा चाहिँ सकभर मिल्छ भने 2:36 पञ्चमी भ्याउने अनि 2:36 पछाडि षष्ठी श्राद्ध हुने र गुरुहरूलाई त्यही अनुसारले बोलाउनु होला है। पञ्चमी श्राद्ध चाहिँ 2:30 सक्ने अनि षष्ठी श्राद्ध गर्दा चाहिँ 2:30 पछाडि बोलाउनु भयो भने कुरो मिल्छ है। 16 गते शुक्रबार सप्तमी श्राद्ध गर्ने अनि 17 गते शनिबार अष्टमी श्राद्ध गर्ने अनि 18 गते आइतबार नवमी श्राद्ध गर्ने है, अनि यसलाई मातृ नवमी श्राद्ध पनि गर्न मिल्छ। अनिखेर चाहिँ 19 गते सोमबारको दिन दशमी श्राद्ध गर्ने, 20 गते मंगलबार एकादशीको दिनमा एकादशी पनि त्यही दिन पर्यो, एकादशी श्राद्ध पनि त्यही दिन पर्यो। 21 गते बुधबार द्वादशीको श्राद्ध गर्ने, अहिले पनि मैले भने त्यही दिन मघा श्राद्ध गर्न चाहनेले, जेठो छोरा सन्तान छोरा नहुनेले मघा नक्षत्रको श्राद्ध छुट्टै गर्नुपर्छ, द्वादशी श्राद्ध अलग हो है। द्वादशी श्राद्ध रोक्नु पर्दैन, यो तपाईँले अलिकति कुरो कम कम बुझ्नु भएको मात्रै हो है। 22 गते बिहिबारको दिन त्रयोदशीको श्राद्ध गर्नुपर्छ, त्यस्तै गरेर 23 गते शुक्रबार चाहिँ चतुर्दशीको दिन छ होइन, तर यो दिन चाहिँ के गर्ने परम्परा छ भने विशेष गरी शस्त्र आदिले निधन भएकाहरूको लागि विश्वदेव सहित थापेर चाहिँ एकत्रिष्ट विधिले चतुर्दशी श्राद्ध गर्नु, चतुर्दशी तिथिमै बितेकाको चाहिँ बरु औंसीमा श्राद्ध गर्नु, बरु अष्टमीमा श्राद्ध गर्नु भन्ने वचन छ। मैले यो पोहोर परार पनि भन्दै आएको छु। 24 गते शनिबारको दिन औंसी श्राद्ध गर्नु, अब त्यो दिन छुट्टे पुटेका श्राद्धहरू पनि त्यसै दिन गर्न पाइयो। अनि तपाईँलाई अर्को कुरो भनौं, 16 श्राद्ध अनिवार्य रूपमा गरौं। अब यो अनिवार्य रूपमा कुन हिसाबमा गरौं भन्दा 16 श्राद्ध पर्व हो, महिनावारी भयो भने चाहिँ सर्छ, तिथि श्राद्ध सर्दैन है, फेरि ख्याल गर्नुहोला। पत्नी श्राद्धको दिन अथवा एक दिन अगाडि अथवा भनौँ न एक साकी बसिसकेपछि चाहिँ बरु रोकिँदैन होइन, एक साकी भन्दा पहिले कपाल मुण्डन गर्नुभन्दा पहिले चाहिँ महिनावारी हुनुभयो भने 7 दिनसम्म बार्नुपर्छ है। अब तपाईँलाई अर्को कुरा भनिदिन्छु म, श्राद्ध जुन तपाईँलाई तपाईँ त सोध्नुहुन्न मलाई थाहा छ होइन, अहिले मैले तपाईँलाई जुन भने 15 गते बिहिबारको दिन पञ्चमी श्राद्ध 2:30 पञ्चमी गर्नु, त्यस पछाडि मैले के भने षष्ठी श्राद्ध भने, अनि गुरु यो 2:30 पछाडि कसरी श्राद्ध गर्नु त भने तपाईँको मनमा छ भने श्राद्ध काल निर्णय भन्ने एउटा पुस्तक पाइन्छ, श्राद्ध कालको निर्णयमा के लेखेको छ यो तपाईँले धर्मशास्त्रबाट भेट्न सक्नुहुन्छ यो श्राद्ध कालको निर्णय। अनि के अरे धर्मशास्त्र निर्णय सिन्धुमा पनि भेट्न सक्नुहुन्छ, पूर्वान्ने दैविकम श्राद्धम अपराह्ने तु पार्वणम एको दिष्टन्तु मध्याह्ने प्रातः वृद्धि निमित्त

सुन्छु कति फुल त हामीले पनि भेटेका छैनौँ है फेरि, किनभने हामीले अब यो अलि फुल कम कम हुने ठाउँमा यता आइयो त्यसै भयो। श्राद्धमा निषिद्ध भएका फुल के त किम करबेरञ्च वकुलम कुन्दकम तथा पाटलिम चैव जातिन्छ श्राद्धे यत्नेन वर्जये। यसको बारेमा म तपाईँलाई भोलि यो फुल आज भोलि गाउँमा के नामले परिचित छ यसको बारेमा म प्रयास गर्छु बुझ्ने होइन। अब जस्तै केतकी फुल, करबी फुल होइन, बकुल फुल, कुन्दक फुल भनेको छ, पाटलिम चैव जातिन्छ टाटे पाङ्रे भएका यस्ता फुलहरू पनि चढ्दैन। अब कुन फुल विशेष हुन्छन्? अगस्त्यम भृङ्गराजञ्च तुलसी शतपत्रिका चम्पकम तेल पुष्पञ्च सडेते पितृवल्लवाः। पितृवल्लवाः, पितृलाई प्रिय मान्ने छडा फुल अगस्त्यको फुल। अब अगस्त्यको फुल भने अगस्त्य भनेको त्यो मलाई लाग्छ तपाईँको तर कोइराला के भन्छ मलाई ठ्याक्कै थाहा छैन यसको बारेमा भनेको छु है। अगस्त्यको फुल छुट्टै हुन्छ है। यो अगस्त्यको फुल चाहिँ मलाई कहिले काहीँ के लाग्छ भने अगस्त्यको बोटमुनि बस मैले तपाईँलाई यसको चाहिँ म हाम्रो घरमा पनि फुल छ जस्तो लाग्छ मलाई। यो अगस्त्यको चाहिँ अगस्त्यको बोटमुनि बसेर चाहिँ पितृको लागि श्राद्ध गर्यो भने पितृ छिटो मुक्ति हुन्छन्, अथवा अगस्त्यको फुल चाहिँ अर्पण गरे पनि राम्रो हुन्छन्। मैले अगस्त्यको फुलको अचार पनि खान्छु कहिले काहीँ, अचार पनि खुवाउँछु कसै कसैले यो पितृलाई चढ्ने फुलको अचार खाना हुँदैन पनि भन्दा रहेछन् फेरि के हो है। अब यो खाना खाइयो के गरियो अब थाहा छैन मलाई, खाना खाइया हो। अगस्त्यको फुल भृङ्गराज अन्छ, भृङ्गराज भनेको अब यो ठ्याक्कै मलाई मैले भने त यो नाम चाहिँ थाहा छ मलाई होइन, यस मैले पढेको तर यो यसलाई के भन्छ तपाईँ गाउँ भन्ने थाहा छैन। यसलाई भोलि बुझेर यो यो जाति है तपाईँको यस्तो छ हल्का आकार हुन्छ म सबै बुझ्ने प्रयास गर्छु। तुलसीम शतपत्रिका, तुलसी सयपत्री भइहालो। चम्पकम, अब चम्पकम थाहा छैन मलाई चम्पक फुल कस्तो हुन्छ। तिल पुष्पञ्च, तिलको पुष्प है, यस्ता फुल चाहिँ विशेष विशेष हुन्छ प्रिय मान्ने। अब यसो अर्थ यो हो कि अरू तपाईँको घर गाउँमा भएका सेता पहेँडा फुल अर्पण गरेर मिल्दैन, मिल्छ तर विशेष गरी यी छवटा चाहिँ सडेते पितृवल्लवाः भनेको छ नि त, यी छ चिज चाहिँ पितृलाई असाध्य प्रिय मान्नेवाला फुल हुन् है। अब यसलाई म तपाईँलाई यो फुलको बारेमा चाहिँ मैले आजै तपाईँलाई भने भोलि सक्छु वा पर्छु खोज्नु पर्यो नि त होइन। अगस्त्य फुल चाहिँ मैले देखेको छु लामो लामो हुन्छ, अगस्त्यको त त्यो फुल खाएन भने बोडी जस्तो फल्दो पनि रहेछ भने, यो चाहिँ मलाई थाहा छ है, किनभने अगस्त्यको फुल चाहिँ मेरै घरमा पनि छ। म तपाईँलाई बोट पनि म भरे नै फोटो खिचेर यो श्राद्धको दिनमा चाहिने अगस्त्य फुल यो भनेर, अब फुल त नहोला अहिले बोट होला होइन, अथवा बोट पनि जहिले मैले ठ्याक्कै थाहा छैन मलाई आफ्नो खरेसा बारेमा कतै हुनसक्छ। म तपाईँलाई ठुलो बोट पनि हुन्छ यो आफू जत्रो भनेको एक मान्छे जत्रो अग्लो पनि हुन्छ यो फुल चाहिँ है। मैले असाध्य कमल हुन्छ आँगाहरू अगस्त्यको फुल त हुन्छ। अब मैले तपाईँलाई कुरा जानकारी गराएँ यो फुलको बारेमा। म तपाईँलाई फेसबुकतिर पनि आज भोलि नै तपाईँलाई विशेष रूपमै म तपाईँलाई जानकारी गराउँछु तपाईँले श्राद्ध गर्दा के कर्म गर्दा श्राद्धमा राम्रो पितृले पाउँछन् भन्ने कुरामा अझ धेरै जानकारी भोलि पर्सिको दिनमा जानकारी दिँदै गराउँला। र तपाईँले पनि हामीलाई फेसबुकमा कस्ता खालका भिडियो हाल्ने म्यासेज गरिदिनु होला, यस्तो खालको भिडियो हालिदिनु न है भनेर, अथवा अन्य कुराहरूको लागि पनि जानकारी गराउँदै गर्नुहोला। भोलि फेरि तपाईँहरूलाई म श्राद्धकै बारेमा विशेष जानकारी दिन्छु। आज हामीले फोन तपाईँसँग फोनमा कुराकानी गर्न पाइएन, दिउँसो फोन गर्नुहोला। म चितवन आइसकेको छु, तपाईँले हामीलाई भेट्नको लागि पनि चितवनमा आउन सक्नुहुन्छ तर फोन गरेर मात्रै आउनुहोला। त्यसो भएको हुँदा हामी चितवनमा छौं। आज हाम्रो एउटा कार्यक्रम थियो तर त्यो कार्यक्रम एकदमै यता अलिकति यो त्यही त हो नि, मान्छे डराएर बाढी पहिरो आउँछ भनेर काली लाग्दो अलिक अँध्यारो अँध्यारो पनि भइरहेको छ आज। तर त्यस्तो आत्तिनु चाहिँ पर्दैन है, फेरि आत्तिनुपर्छ के मानेमा वैज्ञानिकहरूले अथवा चाहिँ भूगर्भविदहरूले मौसमविदहरूले भनेको कुरामा विश्वास गर्नु। तर यहाँ ज्योतिषले के भन्यो भने लो पञ्चक परेको बेला मान्छेको ठुलै अरिष हुन्छ भने, पञ्चक हरेक महिनामा पाँच दिन पर्छ पञ्चक। यो पञ्चकले चाहिँ यो वातावरण बिग्रिने होइन, यो मौसमको कारणले गर्दा, यो पानीको कारणले गर्दा, हावाहरूको कारणले गर्दा बिग्रिन्छ। तर यो मान्छेले भनाइ के छ भने पञ्चकले गर्दा हो भन्ने छ, पञ्चक हरेक महिना पर्छ त गुरुहरू। त्यसो भएको त पञ्चकले मात्रै हुँदैन, पञ्चक आफ्नो ठाउँमा छ,

पञ्चकमा पनि पाँच प्रकारका पञ्चकहरू हुन्छन्। कहिले रोग पञ्चक हुन्छ, कहिले चौरा पञ्चक हुन्छ, कहिले अग्नि पञ्चक हुन्छ। यो पालिको पञ्चकमा केही पनि परेको छैन। जुन बुधबार र बिहिबार परेको पञ्चकलाई केही पनि मान्न मिल्दैन। त्यसो भएको हुँदा आज यति कुराको जानकारी गराएँ। भोलि धेरै कुरा लिएर उपस्थित हुनेछु। हामी चितवनमा छौं, हामी काठमाडौँबाट फिर्ता भइसकेका छौं। तपाईँहरूले केही परेमा दिउँसो फोन गर्नुहोला, चिना टिप्पणी बनाउनु परेन, हेर्नु परेमा पनि सम्पर्क गर्दै जानुहोला भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पण नेपालभरबाट सुनिदिनु भएको छ। ज जसले हाम्रो यो कार्यक्रमलाई प्रसारण गर्नुभयो, सम्पूर्ण रेडियो स्टेशनका प्रमुखहरूलाई विशेष आभार, प्राविधिकमा रहने साथीहरूलाई पनि विशेष आभार। हाम्रो यो कार्यक्रम ज्योतिष दर्पण तपाईँहरूले पनि प्रसारण गर्नुभएको छ, हाम्रो बनेको छ कार्यक्रमलाई। कसैले पनि एकदम कहिलेकाहीँ नेटको एकदम पहुँच नहुने ठाउँमा पनि धेरै कुरामा तपाईँहरूले चाहिँ विशेष मेहनतको साथमा चाहिँ कार्यक्रम प्रसारण गरिदिनु भएको छ। तपाईँहरूलाई पनि विशेष विशेष मुरी मुरी धन्यवाद छ। भोलि पर्सिका दिनमा आज श्राद्धको बारेमा हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहन्छौ। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी विदा हुनुपर्ने बेला भइसकेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदीलाई आज्ञा दिनुहोस्। भोलि बिहान 8 बजे भेट हुने नै छ। दिनैभरि कुराकानी गर्न पाइ नै हालिन्छ। आजको लागि राधे राधे।

0: सजन छ सधैँ बाबु झैं रेडियो टाइगर 99.2 MHz
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असोज 10 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517।
4: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ्ने, पालिकासँगको समन्वयमा विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाई दुबईको दुबई पोखरा दुबई उडान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा, डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। गैरातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ। गैराती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो। पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ। 24 घण्टामा 100 देखि 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी पर्यो भने त्यसलाई अति भारी वर्षा भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुल्ने जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरी समेत चल्ने सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ। यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यसैबीच ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्नु भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिका संघको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ। धेरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च जोखिम रहेको भन्दै मन्त्रालयले

आग्रह गरेको हो। बालबालिकाहरूलाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकहरूलाई सुझाव समेत दिएको छ। यता गइरातीदेखि देशका धेरै ठाउँमा पानी परेकाले सड़कमा गाड़ी चलाउन समस्या भएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्गको कृष्णभेद नजिकै पहिरो खस्दा सड़क रातभर बन्द भएकामा आज बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेका छन्। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्र गाड़ी चल्न दिइनेछ। यस्तै भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 देखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ भोलि नेपाली समय अनुसार बिहान राष्ट्र संघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नु भएको छ विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषय नेपालको जोड छ यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपत जलवायुजन्य क्षतिको क्षतिपूर्ति आर्थिक सहयोग हिमाली देशका समस्या नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशको अवस्था नेपालको वातावरणीय योगदान अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढ़ी तथा जलवायुजन्य विपदपछि पुनस्थापना पुनर्वास र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ राष्ट्रसंघको 81 महासभाका अवसरमा आयोजित G7 विकास मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको पछिल्लो विपदले घर सड़क पुल विद्यालय स्वास्थ्य संस्था र जलविद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताउनु भएको छ उहाँले प्रारम्भिक आकलन अनुसार विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि 7 खर्ब 68 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने जानकारी गराउँदै G7 सदस्य राष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग दीर्घकालीन सहयोगका लागि आग्रह गर्नुभएको छ यसैबीच परराष्ट्र मन्त्री खनालले जर्मनीसँग पनि बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापना पुनर्वास तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ राष्ट्रसंघको महासभाका क्रममा न्यूयोर्कमा जर्मनीकै आर्थिक सहयोग तथा विकास मन्त्री रिम आलाबाली रोडोवानसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले विपदपछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता विपद पूर्व तयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताउनुभयो फ्लाई दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान शुरू गरेको छ दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको फ्लाई दुबईको जहाज हिजो बेलुकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर फर्केको छ यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान शुरू गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको छ पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायत विभिन्न देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने भएको छ पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित त्यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन् वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब देशसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ 3 वर्ष अघि सन् 2023 जनवरीदेखि संचालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान शुरू गरेको हो पोखरादेखि अस्ट्रेलिया युरोप र अमेरिकाका मा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने अपेक्षा गरिएको छ शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश शर्माको 86 वर्षको उमेरमा निधन भएको छ शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँको धुम्बाराईको हेम्स अस्पतालमा निधन भएको हो उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको छ उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो अब विदेशको खबर अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ओपन एआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिकल तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ यो घटना 3 महिना अघि जूनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क, खर्च लगायत गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्याङ्कनका क्रममा एआई मोडेलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ। प्रधानमन्त्री अल्बानिजले घटनाबारे ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको समेत बताउनु भएको छ। उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपन एआईले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनु भएको खबरमा उल्लेख छ। यस घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने गम्भीर जोखिमबारे नयाँ चिन्ता बढ़ाएको छ। अब खेल खबर। जापानको आईसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। चार टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 43 अंकले हरायो, तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपे, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ़ने, पालिका संघको समन्वयमा विद्यालय विदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाइ दुबईको पोखरा दुबई पोखरा उडान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा, डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
3: ए रमेश पर्ख न कता हिँडेको के
5: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए नमन सपिङ सेन्टरमा जाइटु
3: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
6: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582
7: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
8: यो साल त ढुक्क भयो है बुढी
9: हो नि अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र सोच्नुहोस् त नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने
8: हो त धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो
10: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस् नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस् एम्बुलेन्स सुरक्षा निकाय स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस् आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस् साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस् स्वच्छतामा ध्यान दिनुहोस्
11: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश
12: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

हप्ता भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त भा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाँझै।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग

0: नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, दी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: सन्जोग कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका

0: लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
2: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुडिगाउँ, बर्दिया।
1: राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-79774।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छै।
1: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514 35, इलाका प्रहरी कार्यालय भुरी गाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419 67256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
2: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही असोज 9 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
4: होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
5: हो त नि रेडियो टाइगर आयो।
6: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजे। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
8: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अपनाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र विधि राजमार्गमा राति गाड़ी चलाउन बन्द, कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो निम्नचापीय प्रणालीमा रूपान्तरण भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी, पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। वर्षा कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनका अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ी

0: निजुक्त सड़कबाट यात्रा नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बाल बालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बाल बालिकालाई 18 वर्ष नपुग्दासम्म स्याहार पोषण र स्वास्थ्य उपचारका लागि साथै कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्ड गठनको माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको भाषापत्रमा निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुनुभएका आचार्यले यदि यो व्यवस्था लागू नभए आउँदो दशैंमा इष्टमित्रबाट आशीर्वाद नभई काम गरिदिन भनेर सराप दिने डर रहेको बताउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा ज्वरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन् यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीहरूले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो

0: विदेशको खबर, सिङ्गापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ। अब बसको सिटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो बजाएमा वा बसभित्र खाने पिउने तथा फोहोर फालेमा 500 सिङ्गापुर डलरसम्म जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ। बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सूचना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कचुरहरूका लागि $5,000 जरिवाना गरिने उल्लेख छ। यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउन खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन्। अब खेल खबर, जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 औं संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ। भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको छ। र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ड्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अप्नाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र बीपी राजमार्ग रातिमा बन्द हुने, कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिङ्गापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिङ्गापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्डसँग एनपीएल खेल्ने।
1: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
2: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
3: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही असोज 10 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
7: त्यो सँगै सिरक दसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
8: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै पन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप राइटर बिन्तीराम राज फन रुक्मणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861086993
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सफल

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
3: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असोज 10 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: होइन दिदी, किन निराश भएर बस्नु भएको?
7: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
8: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।

0: देवी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असोज 10 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849767256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301124 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
2: खाना के खान

0: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 9842499774।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाजे।
5: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
6: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
7: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुन्चादी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुन्चादी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
6: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
7: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9842688858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
8: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा बर्सातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
9: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
8: जंगल, खेतबारी वा तर्फको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
9: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
8: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
9: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
8: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
9: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
8: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
9: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
8: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने,
9: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
8: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ,
9: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
8: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
9: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
8: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
10: यो हो रेडियो टाइगर 910।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होला। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म तपाईँले के गर्नुपर्छ भनेर जान्नुहोस् भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशित हुनुहोला। जब हामी नयाँ परिस्थिति र अवस्थामा हुन्छौँ, हामी सबैजना आफैबाट केही पाउने अपेक्षा गर्दछौँ, केही कुरा जान्न हामीलाई मन लाग्छ। जुनसुकै काम गर्दा पनि उत्तम परिणाम कसरी प्राप्त गर्न सकिन्छ भनेर हामी निरन्तर खोजिरहन्छौँ। जब म जवान थिएँ, जब मैले विद्यालयको अध्ययनलाई सकाएँ, त्यसपछि केही गर्ने भनेर मेरो मनमा एउटा उत्सुकता जाग्यो। त्यही समयमा एकजना दाजुले, उहाँको एउटा कुखुरा पालन फार्म रहेछ र उहाँले त्यहाँनिर काम गर्नको निम्ति मलाई भन्नुभयो। म एकदम खुसी भएँ र मैले त्यहाँनिर ह्याचरीमा काम गर्न थालेँ। जब म पहिलो पटक त्यहाँ पुगे, उहाँले मलाई त्यो काम गर्ने स्थानमा लानुभयो। म त्यहाँ थिएँ, बिस्तारै उहाँले मलाई सबै कुरा देखाउनु भयो, कसरी काम गर्नुपर्छ, उहाँले कसरी मबाट काम चाहनुहुन्छ, सबै कुरा उहाँले भन्नुभयो। त्यसपछि मलाई उहाँले देखाउनु भएको र भन्नुभएको कुरालाई पालन गरेर के काम गर्नुपर्ने हो भन्ने कुरामा एउटा अपेक्षा र आशा गरियो। कुरा त्यही हो, कसैले हामीलाई केही कुरा सिकाउनुहुन्छ अनि हामीले के गर्नुपर्छ भन्ने कुरा हामी आफैले पनि थाहा पाउनु पर्छ। हामीले नयाँ अनुभव, नयाँ काम गर्न मन पर्छ हामी प्रत्येकलाई। यहाँनिर पनि आज हामी एउटा घटना पाउँछौ। जब येशूले 12 चेलाहरूलाई बोलाउनु भयो र सेवकायको एउटा पूर्ण रूपरेखा देखाएर आज्ञा गरेर उनीहरूलाई पठाउनको निम्ति यो निर्देशन दिनुभएको छ। उहाँले उनीहरूलाई के गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ। हामीले उहाँले भन्नुभएको वचनबाट सिक्नुपर्छ। त्यसैले आउनुहोस्, हामी मत्तीको पुस्तक 10:8 लिएर 15 यस खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, बिरामीलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायो सित्तैमा दियो, तिमीहरू आफ्ना पटुकामा सुन चाँदी तामाको सिक्का नबोक, यात्राको निम्ति झोलो र 2 दौरा जुत्ता लौरा नल्यो, किनभने खेतालाले उसको भोजन पाउनु पर्छ। जुन सहरकी गाउँमा तिमीहरू पस्छ, त्यहाँ को योग्य छ भनी खोज र त्यहाँबाट विदा नभएसम्म त्यही बस। त्यस घरभित्र पस्दा अभिवादन गर, त्यो घर योग्य छ भने तिमीहरूको शान्ति त्यस घरमा आओस्, तर त्यो योग्य रहेनछ भने तिमीहरूको शान्ति तिमीहरूमै फर्किआओस्। यदि कसैले तिमीलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने त्यस घर अथवा सहरबाट निस्कँदा आफ्नो खुट्टाको धुलो टकटक्याइदियो। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशा भन्दा बरु सदोम र गमोराको हालत बढी सहनीय हुनेछ। यस खण्ड पढ्दा तपाईँले यो पनि बुझ्न सक्नुहुन्छ कि हामीले के गर्नुपर्छ। प्रभुले आफ्नो विशेष कामको लागि विशेष मानिसहरूलाई छान्नुभयो र त्यसपछि तिनीहरूलाई विशेष निर्देशन दिनुभयो ताकि उनीहरूले के गर्ने भन्ने कुरा जानुन्। आउनुहोस्, ती निर्देशनहरूलाई आज हामी हेर्नेछौ। पहिलो कुरा, आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ। यो कुरा सकारात्मक र नकारात्मक दुवै निर्देशनमा आधारित छ। यहाँ हामी देख्न सक्छौ, पहिलो कुरा सकारात्मक पक्ष, उहाँले भन्नुभयो, बिरामीलाई निको पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, मरेकाहरूलाई जीवित पार, भूतहरू निकाल, उनी त्यही गर्नुपर्ने थियो र यसैको निम्ति प्रभुले उनीहरूलाई पठाउनु भएको छ। यो कामको पक्षलाई हेर्ने हो भने यो शारीरिक रूपमा र आध्यात्मिक रूपमा दुवै क्षेत्रमा यो फैलिएको थियो। त्यसपछि उहाँले भन्नुभयो, जसरी तिमीले सित्तैमा पाएका छौ त्यसै नै सित्तैमा दियो। प्राय मानिसहरू प्रभुको काममा, सेवकाईमा यही सकारात्मक पक्षमा बुझ्नको निम्ति असफल हुन्छ, तर येशूले स्पष्ट रूपमा बताउनु भयो कि उनीहरूले के गरेको उहाँले अपेक्षा गर्नु भएको थियो भन्ने कुरा स्पष्ट रूपमा भन्नुभएको छ। त्यसपछि उहाँले नकारात्मक पक्षबाट पनि केही कुराहरू भन्नुभएको छ। उहाँले भन्नुभयो, आफ्नो लागि सुन, चाँदी, तामा, थैलीमा केही कुराहरू पनि नराख। यसको अर्थ उनीले चिन्ता गर्नु पर्दैन। आफ्नो सेवकाईको भौतिक पक्षहरूको बारेमा चिन्ता नगर्नुहोस्, किनकि कामदार आफ्नो खानाको लागि योग्य हुन्छ। यसले यो जनाउँदैन कि उनीहरूले आफ्नो स्वयंको हेरचाह गर्नु पर्दैन, यो भनेको होइन। यो पनि होइन कसैले तिमीहरूको वास्ता गर्दैन भनेको पनि होइन। तर उनीहरूले आफ्नो ध्यान र ऊर्जा शक्ति आफ्नो हातमा रहेको काममा दिनुपर्छ। यहाँनिर हामीलाई भोजनको निम्ति, शरीरको निम्ति भन्दा पनि आध्यात्मिक कुरा, आत्मिक कुराको निम्ति बढी चाह गर्नुपर्छ। कम महत्वपूर्ण कुरामा हामीले हाम्रो समय ऊर्जा खेर फाल्नु हुँदैन भनेर भन्नुको मुख्य आशय यो हो। प्रभु यीशुले आफ्नो चेलाहरूलाई यही कुराको निर्देशन दिनुभयो। मित्रहरू, म तपाईँलाई भन्दछु, हामीले पनि आफ्नो प्रयास सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित हुनु पर्दछ। यसले जीवनको आध्यात्मिक पक्षको बारेमा विशेष प्रकारले यहाँ भन्नुभयो, अर्थ दिनुभयो। हाम्रो पनि ध्यान यसैमा केन्द्रित हुनुपर्छ, जुन चाहिँ नाश भएर जाने होइन, तर यो बढी महत्वपूर्ण छ। हाम्रो जीवनको मुख्य यही कुरामा केन्द्रित हुनु पर्दछ, आत्मिक कुरामा। योग्य मानिसहरूसँगको हाम्रो संगति हुनुपर्छ एउटा सामाजिक निर्देशन हो। उहाँले भन्नुभयो, तिमीहरू कुनै सहर वा गाउँमा प्रवेश गर्दा योग्य मानिसहरू खोज, आदरको योग्य, जसलाई योग्य भनिन्छ, उनीहरूको घरमा तिमीहरू बस्नुपर्छ। छिमेकीहरूलाई सोध्नुहोस्, यो सहरमा को योग्य छ? त्यो साँच्चै एउटा अद्भुत विचार होइन त? यसले भन्नुभयो, जब तिमीहरू को योग्य छ भने थाहा पाउँछौ, उनीहरूको घरमा बस, तिमीहरूको काम नसकेसम्म त्यही नै बस्छ। एक ठाउँमै बसिरहनु, बसाइको लागि ठाउँ बदलिरहनु हुँदैन। यो निर्देशनलाई थाहा गर्दै जाँदा तपाईँ र म यहाँ देख्न सक्छौ, यहाँ भनिएको छ, अब यहाँनिर को योग्य छ भनेर सोध्नु। उहाँले भन्नुभयो, यो विचारमा एकछिन ध्यान दिनुहोस्। चेलाहरूले यसले दिनुभएको निर्देशनलाई पालन गरे र हरेक घरमा गएर त्यहाँका छर छिमेकीलाई सोधे, को चाहिँ मानिस यहाँ योग्य छ भनेर। किनकि यसलाई थाहा थियो, उनीहरूलाई बस्नको निम्ति कोही योग्य मानिस चाहिन्छ र सहयोगी मानिस चाहिन्छ। जुन घरमा उनीहरू बस्नेछन् त्यो घरमा मानिसहरूले उनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसैले उहाँले यसरी भन्नुभयो, जब तिमीहरू त्यो घरमा प्रवेश गर्छौ, अभिवादन गर र त्यो घरमा तिमीहरूको शान्ति रहोस्। यदि त्यो योग्य छ भने तिमीहरूको शान्ति त्यहाँ रहनेछ, तर यदि योग्य छैन भने तिमीहरूको शान्ति तिमीहरू सँगै फर्कनी आउनेछ। यसरी त्यहाँ एउटा शान्तिको संगति, एउटा मिलापको सेवा र परमेश्वरको उपस्थितिको एउटा न्यानोपन त्यहाँ हुनेछ। यही सन्दर्भमा म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। जब हाम्रा प्रिय मित्रहरू हाम्रो घरमा मलाई भेट्न आए, एक भाइले भन्नुभयो, यस घरमा शान्ति रहोस्। यो कति सुन्दर कुरा हो, कति आशित कुरा हो। मैले त्यसको धेरै कदर गरे। अर्को समयमा जब म मेरो मित्रको घरमा गए, त्यहाँ उहाँको वृद्ध बुबा हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, बाबु, हाम्रो घरमा आशिषको लागि प्रार्थना गरिदिनुहोस्, ताकि परमेश्वरको आशिष मेरो घरमा रहोस् भनेर उहाँले भन्नुभयो। मैले गरे, यो मलाई

तिमीले त्यो दिन सामना गर्नुपर्नेछ। मित्रहरू, म तपाईँलाई भन्नै पर्छ, न्यायको दिन आउँदैछ। म तपाईँलाई विन्ती गर्दछु, सुसमाचारको सन्देश सुन्नुहोस्, आफ्नो कान बन्द नगर्नुहोस्, अस्वीकार नगर्नुहोस्, प्रभुको वचन सुन्नुहोस्, आफ्नो हृदय र मन मुक्तिदाता तर्फ खोल्नुहोस्। मैले तपाईँलाई भन्न लागेको कुरामा ध्यानपूर्वक सुन्नुहोस्, ताकि तपाईँ पनि प्रभु कहाँ आउन सक्नुहुन्छ। यो निर्देशनहरू पालन गरेर हामीले आज चेलाहरूले के गर्ने भनेर बुझ्न सक्छौ। चेलाहरू जस्तै हामीले पनि हाम्रो आफ्नो काममा ध्यान दिन सक्छौ, योग्य असल मानिसहरूसँग संगति गर्न सक्छौ, र अस्वीकार गर्नेहरूलाई हामी छोडिदिनु पर्छ, र जस्तै स्वीकार गर्दछन् उनीहरूको जीवनमा आशिष बोल्नु पर्छ। मलाई आशा छ तपाईँ पनि त्यस्तै व्यक्तिमा पर्नुहुन्छ। स्वीकार गर्ने व्यक्तिमा तपाईँ पनि गनिनुहुन्छ, अस्वीकार गर्ने व्यक्तिमा होइन। म तपाईँलाई आग्रह गर्न चाहन्छु, यो आशिषलाई आफ्नो जीवनको एउटा भाग बनाउनुहोस्, किनकि परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ। आजको यस वचनबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभयो।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
2: अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने, सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लाउने र नेपाल सरकारले दिएका सूचनाहरू सुनेर आफूलाई सुरक्षित राख्ने।
0: बाढी र पहिरोको जोखिमका कारण केही सड़क अवरुद्ध, धेरै सड़कमा राति गाडी चलाउन नपाउने, अत्यावश्यक नपरि यात्रा नगर्न अपील।
1: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन, स्थायी कमिटि सदस्यमा 7 मनोनित, नेपाली कांग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
0: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरे 500 सिंगापुर डलरसम्म जरिवाना।
1: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा कास्य पदक पक्का, स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
3: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 असोज 13 निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दैऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सुदूरपश्चिमको केही भाग बाहेक देशभर वर्षा भइरहेको छ। धेरै ठाउँमा हिजो दिउँसो शुरू भएको वर्षा निरन्तर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 24 घण्टामा सबैभन्दा बढ़ी पाल्पाको बलड्याङगढ़ीमा 169 मिलिमिटर पानी परेको छ। बंगालको खाड़ीमा विकसित निम्नचापीय प्रणाली र मनसुनी वायुको प्रभावको कारण हिजो बेलुकादेखि आजसम्म विशेष गरी मध्य नेपालमा धेरै पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो आइतबारसम्म मौसम अझै प्रतिकूल रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिमका केही भागमा मेघ गर्जन र चट्याङसहित मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना छ। हिमाली तथा उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात पनि हुनेछ। तराईका केही क्षेत्रमा हावाहुरी समेत चल्न सक्छ। वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलसतह बढ़दै गएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र र खहरे खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले बाढ़ीको पूर्वानुमान समय अवधि विस्तार

0: गर्दै सर्वसाधारणलाई सचेत तर धैर्य रहन आग्रह गरेको छ। वर्षा आइतबारदेखि मात्र क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ। लगातारको वर्षाका कारण विशेष गरी शैक्षिक क्षेत्र र दैनिक कामकाज प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आज र भोलि विद्यालयहरू बन्द गर्न तथा भोलिदेखि 11 गतेसम्म तोकिएका परीक्षाहरू स्थगित गर्न पालिका र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले सहजीकरण गरेको छ।
1: निरन्तरको झरीका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। धेरै जसो जिल्लामा ग्रामीण सड़कहरू अवरूद्ध हुन थालेको विवरण आएको सड़क विभाग

0: पाँच बजेसम्म गाड़ी चलाउन रोकेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीबाट अरू जिल्ला जाने रात्रिकालीन बस सेवा र जिल्ला भित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा बिहिबार आज ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुका 7 बजेदेखि यही असोज 11 गते बिहान 5 बजेसम्म मेची राजमार्ग, मेची करिडोर तथा अन्य जोखिमयुक्त सड़कमा रातमा गाड़ी चलाउन रोकेको छ। धनकुटा प्रशासनले पनि भेडेटार रवि राके सड़क खण्ड, मूलघारदेखि 5 थरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट 13 थुम शंखसभा भोजपुर र 5 थरतर्फ जाने आउने गाड़ीका लागि आज राति 9 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान तथा मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ कालीमाटी सुर्खेत सड़क खण्डमा आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। सल्यानमा राप्ती राजमार्ग अन्तर्गत लुहाम कपुरकोट तुलसीपुर सड़क, राप्ती राजमार्गकै बांगेला खुरी झुलनेटा सड़क र तुलसीपुर कालीमाटी सुर्खेत सड़क खण्ड अन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सड़कमा रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना निकालेर आजदेखि आइतबारसम्म बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म ती खण्डमा यातायात सञ्चालन रोक लगाएको जनाएको हो। यस्तै ताप्लेजुङको पाथिभरा क्षेत्रमा वर्षा अवधिभर यात्रा तथा दर्शनमा ननिस्कन पाथिभरा क्षेत्र विकास समितिले आग्रह गरेको छ। सम्भावित जोखिममा रहेका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पालिकाले खोला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन सार्वजनिक रूपमा अपील गरेका छन्।
1: मौसम विभागका अनुसार आउँदो 3 दिन निकै ठूलो र लगातार वर्षा हुने अनुमान छ। मनसूनका कारण पहिलेदेखि नै भिजेको जमिनलाई अहिलेको वर्षाले झन कमजोर बनाएको, जसले गर्दा बाढ़ी पहिरो लगायतका विभिन्न प्रकारका पानी जन्य विपद निम्त्याउँछ। साथी महेश गेवालीले अहिलेको लगातार वर्षाले कुन ठाउँमा कस्तो जोखिम हुन सक्छ भनेर विपदविज्ञ डाक्टर वसन्त अधिकारीलाई सोध्नु भएको छ।
2: पहिरो आएर खोला थुनिन सक्ने, थुनिएपछि फुट्दाखेरि तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई चाहिँ असर गर्ने सबभन्दा पहिलो देखिन्छ। खोलाको नजिकै तर एकदमै होचो ठाउँमा, खोलाभन्दा धेरै अग्लो ठाउँमा नभएका बस्तीहरूमा चाहिँ पानीको डुबानले गर्दा घरहरू क्षति हुने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रमा अथवा पहाड़ी क्षेत्रमा जुन मध्य पहाड़ी उपत्यकाहरू छन् खोलाको नजिकै बसेकोमा त्यहाँ चाहिँ अलिकति सावधानी पुर्याउनु पर्ने देखिन्छ। र चुरे पर्वत श्रृङ्खलाको अगाडिपट्टि जुन हाम्रो तराई छ त्यहाँ चाहिँ छ्याक्कै नदीकै नजिकै जुन बस्तीहरू छन् बाढ़ीले प्रत्यक्ष रूपमा असर पार्न सक्ने भनेर चाहिँ प्रक्षेपण गरिएको छ।
3: बाढ़ीको सम्भावना भएको ठाउँका क्षेत्रहरूमा चाहिँ नागरिकहरूले चाहिँ के गर्ने के नगर्ने?
2: विगतका वर्षहरूमा पनि यस्ता पानी पर्दाखेरि पहिरो जाने र बाढ़ी जाने सम्भावना भएका क्षेत्रहरू कुन कुन हुन् भन्ने कुरो पहिला नै पहिचान गर्ने, सकेसम्म अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने अथवा पानी धमिलो आइरहेछन् कि भन्ने कुराहरूको चाहिँ अवलोकन गर्ने, यदि त्यस्तो भएको छ भने आफू सुरक्षित रहने र यदि माथिबाट चाहिँ पानी धमिलो आएको छ भनेर भन्ने थाहा पाइयो भने चाहिँ तल्लो तटीय क्षेत्रमा बस्ने मान्छेहरूलाई चाहिँ लहै बढी आउन सक्छ भनेर फोनबाट पनि सूचना दिने, विद्यार्थीहरूलाई चाहिँ तत्काल चाहिँ घरबाट बाहिर निस्कन नदिने र अर्को सबभन्दा महत्वपूर्ण कुरा चाहिँ पानी जम्न सक्ने ठाउँहरूलाई चाहिँ खुल्ला गरेर खुल्लामा बग्थ्यो त्यही ठाउँमा बग्न दिने चाहिँ व्यवस्था गर्नुपर्छ।
3: पहिरोको सन्दर्भ जोड्दाखेरि चाहिँ त्यसबाट सचेत कसरी हुन सकिन्छ?
2: पहिला गइसकेका पहिराहरू अथवा अहिले उनीहरूलाई चाहिँ जुन क्र्याकहरू दरारहरू परेका छन् कि छैन भनेर हेर्ने, त्यसपछि ती दरारहरूमा पानी गएको छ कि छैन भनेर हेर्ने, जमिन कटकट कटकट आवाज आएको छ कि छैन त्यो भनेर हेर्ने, अनावश्यक रूपमा चाहिँ कहिलेकाहीँ त्यही नखस्ने ढुङ्गाहरू अथवा जमिन चाहिँ खस्न लगाइरहेको छ कि छैन भनेर हेर्ने, त्यस्तो अवस्था भयो भने चाहिँ पहिरो जान सक्ने सम्भावना हुन्छ। अब त्योबाट बस्नको लागि सबभन्दा पहिला त अघि नै मैले भनेका कुराहरूको अवलोकन गरेपछि आफू सुरक्षित ठाउँमा बस्ने, सकेसम्म त्यो ठाउँमा नजाने, गइहाल्न पर्यो भने पनि माथिबाट हेर्दै चाहिँ त्यो बाटो हिँड्ने र सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लगाउने र नेपाल सरकारले दिएका सूचनाहरू रेडियो टेलिभिजन एफएमहरूबाट सबैबाट सुनेर आफूलाई सुसज्जित राख्ने।
3: यात्रासँगको जोखिम चाहिँ कस्तो हुन सक्छ र यस्तो बेलामा यात्रा गर्दाखेरि चाहिँ के सावधानी अप्नाउने?
2: पहाड़ खोपेर बनाएका सड़कहरू छन् त्यसमा चाहिँ पानी परेको बेलामा धेरै पहिरो जाने सम्भावना छ र पहिरो पनि गइरहेका छन्। त्यही भएर कहिलेकाहीँ हामी गाडीमा हिँडिराख्दाखेरि अगाडि कस्तो जमिन छ भन्ने कुरो थाहा नहुनु पनि सक्छ। त्यसकारण चाहिँ सकेसम्म रातिको समयमा चाहिँ यात्रा गर्नु हुँदैन। यो तीन दिन जुन पानी पर्छ भनेको छ, अहिले पानीले असर गरेका ठाउँहरू र अघिल्ला बाढीहरूले असर गरेका ठाउँहरूमा अथवा

0: सडक भाँसिएको छ पहिला नै, एकदमै सावधानीपूर्वक हिँड्न पर्ने हुन्छ। त्यही भएर सकेसम्म चाहिँ बरु एक रात पछाडि त्यो बाटोलाई चाहिँ हामी पार गरौंला, तर रातिको समयमा चाहिँ पार नगरौं। र नेपाल सरकारले विभिन्न ठाउँहरूमा चाहिँ बाटो भत्केको छ कि छैन, पहिरो जान सक्छ कि सक्दैन भनेर विभिन्न सामाजिक सञ्जालहरू मार्फत सूचना प्रवाह गरिराखेको छ। ती सूचनाहरूलाई हेरेर आफ्नो यात्रा जारी राख्न अनुरोध गर्छु।
1: टिसीमा चाहिँ जोखिम के हुन सक्छ र के गर्न सकिन्छ?
0: तपाईँहरूले लगाएका बाली नालीहरूमा भू क्षय अथवा खेतका आली र कान्लाहरू भत्केर हुने क्षति अथवा तराईमा धेरै पानी परेर बिगार्ने बालीहरूमा तपाईँले आफूले गरेर सकेसम्म हुनेसम्म चाहिँ पानीलाई तर्काउनु पर्ने अवस्था देखिन्छ। सकेसम्म चाहिँ त्यसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चाहिँ नजिकको कृषि कार्यालय अथवा नेपाल सरकारका विभिन्न फोनहरूमा सम्पर्क गरेर अगाडि बढ्न सकिन्छ।
2: हुनुहुन्थ्यो विपद विज्ञ एवं विपद पूर्व तयारी सञ्जालका निर्देशक डाक्टर बसन्त अधिकारी। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, रु 3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
6: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिनजेल हामीले लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अप्नाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव, बाढ़ी र पहिरोको जोखिमको कारण केही सड़क अवरूद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील लगाएका खबर प्रस्तुत
7: गर्यौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। महासभामा सहभागी हुन उहाँ हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको हो। प्रधानमन्त्री शाहले सम्बोधन अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यक्रम छ।
2: राष्ट्रिय योजना आयोगले गएको भदौ 10 गते रसुवागढ़ी तथा भोस्टे कोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। आयोगले आज सूचना निकालेर बाढ़ीमा परिज्यान गुमाएका, बेपत्ता भएका, घाइते भएका तथा सम्पत्ति र व्यवसायमा क्षति बेहोरेका व्यक्तिहरूलाई यही असोज 15 गतेभित्र पोर्टल विवरण दर्ता गराउन आग्रह गरेको हो। पुननिर्माण योजना तथा आवश्यक बजेटको अनुगमन तयार पार्न यो विवरण संकलन गर्न लागि हो। विशेष गरी रसुवागढ़ी भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि पुगेका मजदूर, चालक, तीर्थयात्री तथा पर्यटकहरू बाढ़ीमा परेकाले उनीहरूलाई लक्षित गरी विवरण मागेको आयोगले जनाएको छ। अरू जिल्लाबाट बाढ़ी प्रभावित क्षेत्रमा पुगी विपदमा परेका व्यक्तिका आफन्त वा कानूनी हकवालाले सम्बन्धित पालिकाले तोकिए कर्मचारी मार्फत पोर्टलमा विवरण भर्न सक्नेछन्।
7: आप्लेजुङको मेरिङदेन गाउँपालिका तीन दोभान बजारमा आज दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। स्थानीय डण्डु शेर्पाको दुई तले घरमा रहेको कपड़ा पसल र होटलमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। आगलागीबाट मानवीय क्षति भएको छैन। यसअघि 2077 सालमा पनि दोभान बजारमा ठूलो आगलागी हुँदा 40 भन्दा धेरै घर जलेका थिए। आज दिउँसो सल्किएको आगो सशस्त्र प्रहरी बल सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ।
2: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको पार्टीको सचिवालय बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्य दिने नदिने विषयमा लामो आन्तरिक बहस चलेकामा अहिले सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आउँदो कार्यभारलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बैठकपछि एमाले सचिव प्रदमा अरियालले भण्डारी जस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिएको बताउनुभयो। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरितामा रहेका उपाध्यक्ष बादल वरिता क्रममा तेस्रोमा पुग्नु भएको छ। त्यस्तै सचिवालय बैठकले 7 नेताहरू ईश्वर पोखरेल, प्रदीप देवाली, दीपराज घिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबु पण्डित, थम माया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। यी नाम पनि केन्द्रीय कमिटिबाट अनुमोदन भएको छ। यस्तै अन्य पार्टीबाट आएका 13 सहित 33 केन्द्रीय सदस्यमा मनोनित गरेको छ। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनयन गरिएको हो। गएको असोज 5 चलेको केन्द्रीय कमिटिको बैठक यही असोज 5 चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकबाट यसअघि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
7: यसैबीच नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिर्जा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँको खुला मञ्चमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगिर 21 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्डको गठन गर्न माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपतिको वाचापत्रमा निश्चित विधि र पूर्वानुमान मानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद आचार्यको यो व्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
9: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
8: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिश होम खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 11.77 अंकले बढ़ेर 2629.81 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा उत्पादन समूहको शेयर 1.83% उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.35 अर्ब कारोबार भएकोमा आज 356 कम्पनीको 1.72 करोड़ कित्ता शेयर 5.44 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: अध्यागमन विभागले श्रम अनुमति बिना काम गरिरहेका 88 सिनियर नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। सिन्धुलीको मडेन गाउँपालिकामा रहेको जयमान फुड्स प्रणालीमा कार्यरत सिनियर नागरिकहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काम गरेको पाइएपछि भिसा रद्द गरेको अध्यागमन विभागले जनाएको छ। भैँसीको मासु प्रशोधन गरी चिन्ने यात गर्ने उद्देश्यले सिन्धु तियान फुड्स लिमिटेडको सहकार्यमा निर्माणाधीन उद्योगको सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरू सहितको टोलीले अनुगमन गरेको थियो। भिसारी रद्द गरिएका नागरिकलाई अध्यागमन ऐन बमोजिम जरिवाना गरी देश निष्कासन अर्थात डिपोर्ट गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ। श्रम विभागका अनुसार कम्पनीले विदेशी नागरिकलाई काममा लगाउनका लागि आवश्यक पर्ने श्रम अनुमति लिएको थिएन।
5: काठमाडौँमा मनाइने ऐतिहासिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब गल्ली म्याप एप मार्फत सजिलै थाहा पाउन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र गल्ली म्यापको सहकार्यमा यो व्यवस्था मिलाइएको हो। एप मार्फत श्रीकुमारी गणेश र भैरवको रथ कुन स्थानमा छ, लाखे तथा पुलुकिसी नाच कहाँ भइरहेको छ भन्ने लाइभ जानकारी पाइनेछ। यसका साथै जात्राका कारण प्रभावित हुने सड़क, वैकल्पिक ट्राफिक रूट, खानेपानी तथा शौचालय रहेका ठाउँहरू बारे पनि एपले जानकारी गराउनेछ। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले यसपटक ट्राफिक नागरिक सुविधाका थप फिचर समेटिएको बताउनुभयो। प्रविधिको प्रयोगले जात्रा अवलोकनकर्तालाई समय बचत हुनुका साथै आवागमन थप सहज हुने विश्वास लिएको पनि कार्यवाहक उपमेयर डंगोलले बताउनु भएको छ।
4: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै काठमाडौँ आएका 42 वर्षका मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट 536 ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको। यस्तै कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 पचरौता नगरपालिका 33 वर्षीय अनिश अन्सारी छन्। प्रहरीले उनको साथबाट 69.6 ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाएको छ।
5: नेपाल दर्पणमा अब केही विदेशका खबर। सिंगापुरले सार्वजनिक बसका यात्रुका लागि नयाँ र कड़ा नियम लागू गरेको छ। नयाँ नियम अनुसार बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो वा संगीत बजाएमा, खाने पिउने गरेमा तथा फोहोर फालेमा 500 सिंगापुर डलर अर्थात झण्डै 60,000 नेपाली रूपियाँसम्म जरिवाना हुन सक्नेछ। त्यस्तै बस टर्मिनलभित्र अन्य यात्रुलाई अवरोध वा खतरा सिर्जना गरेमा र भौतिक संरचनामा फोहोर पारेमा 5,000 डलरसम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। यात्रालाई शान्त र सहज बनाउन विश्वका अन्य शहरहरूले पनि यस्तै कड़ाई गरिरहेका छन्। पोल्याण्डको काक्रुप शहरमा ठूलो आवाजमा मोबाइल बजाएमा 52 अमेरिकी डलरसम्म जरिवाना लिने गरिन्छ भने बेलायतमा पनि सार्वजनिक गाड़ीमा अनुमति बिना ध्वनि निकाल्न प्रतिबन्ध लगाइएको छ।
4: इरानका राष्ट्रपति मसूद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै आफ्नो देशमाथि लगाएका एकपक्षीय प्रतिबन्धहरूको कड़ा आलोचना गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा बोल्दै राष्ट्रपति पेजेस्कियानले इरान विरूद्ध बाह्य दबाव र आर्थिक प्रतिबन्धहरू अन्यायपूर्ण रहेको बताउनुभयो। सम्बोधन क्रममा उहाँले इरानले सधैँ शान्ति, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको दावी गर्नुभयो। पश्चिमा राष्ट्रहरूप्रति लक्षित गर्दै उहाँले एकपक्षीय प्रतिबन्धले आम नागरिकको जीवनमा गम्भीर असर पारेको र यसले संवादको वातावरण बिगारेको उल्लेख गर्नुभयो। इरानी राष्ट्रपतिले मध्यपूर्वमा जारी तनाव बारे चिन्ता व्यक्त गर्दै क्षेत्रमा शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदाय निष्पक्ष हुनुपर्नेमा जोड़ दिनुभयो। कड़ा प्रतिबन्धका बीच पनि कूटनीतिक अडान नछाडेका पेजेस्कियानको यो सम्बोधनलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथै लिएको छ।
5: विश्वको ठूलो ई कमर्स कम्पनी अमेजनले भारतमा आफ्नो छिटो डेलिभरी सेवा विस्तार गर्न सन् 2030 3 अर्ब अमेरिकी डलर अर्थात झण्डै 4 खर्ब 60 अर्ब रूपियाँ लगानी गर्ने भएको छ। समाचार संस्था रोइटर्सका अनुसार कम्पनीले सन् 2027 भित्र 1 अर्ब र बाँकी 2 अर्ब डलर सन् 2030 लगानी गर्ने योजना बनाएको छ। भारतका शहरी क्षेत्रमा दूध चकलेटदेखि आइफोन र विद्युतीय उपकरणसम्म केही मिनटमै घरमै पुर्याइदिने क्विक कमर्स सेवाको माग तीव्र रूपमा बढ़िरहेको छ। यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेजनले भारतमा अहिलेसम्मकै ठूलो लगानी गर्न लागेको हो। विज्ञहरूका अनुसार अहिले 19 अर्ब डलरको रहेको भारतको यो छिटो डेलिभरी बजार सन् 2030 दोब्बर भन्दा बढ़ी बढ़ेर 41 अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपालले कम्तीमा काश्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काश्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्तुना जित हासिल गरेको आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिएको थियो।
5: र सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि अनुमोदन गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्किन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सले यसअघि न्यूजील्याण्डका स्कट कुगेन र इंग्ल्याण्डका सेफ जैबलाई तेस्रो संस्करणको लागि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाड़ीहरू अनुबन्ध गरिरहेका छन्। त्यस्तै पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ड्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 36 वर्षीय उनले पाकिस्तानका लागि 66 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुका साथै 8 विकेट लिएका छन्। एनपीएल आउँदो कार्तिक 9 देखि मंगिर 5 गतेसम्म काठमाडौँ किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
4: बाढ़ी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध। धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील।
5: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन। 7 जना स्थायी कमिटी सदस्यमा मनोनित। नेपाली कांग्रेसको 15 महाधिवेशन नारा र लोगो सार्वजनिक।
4: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरे 500 सिंगापुर डलर सम्म जरिवाना हुने।
5: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा काश्य पदक पक्का। स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौ। पानी परिरहेको छ। सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाँझै।
1: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 9580443070 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301124 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, बी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
1: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक जाल प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
2: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा असोज 5 गते आयोजित कार्यक्रम बीच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक 2083 सम्पन्न भएको छ। नेपाल प्रहरीको रणनीतिक योजना 2083-2085 परिकल्पना गरिएको स्मार्ट पुलिसिङ सेफर कम्युनिटी भन्ने मूल भावनालाई व्यवहारमा उतार्न काठमाडौँ उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूबाट भएका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन, अपराध अनुसन्धान र मानव स्रोत व्यवस्थापनमा आधारित रही प्रभावकारी प्रहरी सेवा प्रवाह, उपलब्धि, विद्यमान चुनौती तथा भावी रणनीतिका सम्बन्धमा गहन विमर्श, अन्तर्क्रिया तथा अनुभव आदान प्रदान गर्न उक्त समीक्षा बैठकको आयोजना गरिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मुलुक प्राकृतिक विपज्जन्य परिस्थितिबाट गुज्रिरहेको यस संवेदनशील समयमा बाढ़ी पहिरो तथा विपद उद्धार कार्यमा कर्तव्य निर्वाह गर्ने क्रममा जीवन गुमाउनु भएका नेपाल प्रहरीका वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँहरूले गर्नुभएको बलिदान, त्याग र साहस सबै प्रहरी कर्मचारीहरूका लागि कार्यक्षेत्रमा प्रेरणाको स्रोत बनिरहने बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले बैठकमा उठेका विषयहरूलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, देखिएका कमी कमजोरीहरूलाई सुधार गरी आगामी दिशा तय गर्ने तथा केन्द्र र प्रदेश बीच एकरूपता कायम गरी वर्तमान सुरक्षा परिवेश र आगामी प्राथमिकता बीच स्पष्ट सम्बन्ध स्थापना गर्ने मञ्चको रूपमा समीक्षा बैठकलाई स्थापित गर्नुपर्ने बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले अपराधको प्रवृत्ति बुझेर जोखिममा आधारित प्रहरी परिचालन, प्रमाणमुखी, वैज्ञानिक र समय सापेक्ष अनुसन्धान, प्रविधिको रणनीतिक उपयोग, योग्यता र कार्य सम्पादनमा आधारित मानव स्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्व तथा नागरिकसँगको विश्वास र साझेदारीलाई प्राथमिकतामा राखी भावी कार्य दिशा तय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानव स्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौतीहरू तथा समाधानका उपायहरू, नेपाल प्रहरी रणनीतिक योजना कार्यान्वयनको अवस्था र भावी योजना लगायतका विषयहरूमा प्रस्तुतिकरण गर्नुभएको थियो। प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले आर्थिक वर्ष 2082-83 कार्य सम्पादन करारको वार्षिक प्रगतिको समीक्षाका साथै कार्य सम्पादन सम्झौता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका साथै सुधारका क्षेत्रहरू लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो। सो अवसरमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड़, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, वैज्ञानिक र प्रभावकारी अनुसन्धान, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतीहरू तथा सामना गर्न अपनाइएका उपायहरू र विपद व्यवस्थापनको विषयहरूमा छलफल भएको थियो। साथै विगतको अनुभव र असल अभ्यासको आदान प्रदान मार्फत प्रहरी सेवामा सुधार गर्दै समग्र संगठनात्मक सुधारका बारेमा समेत वृहत छलफल तथा अन्तर्क्रिया भएको थियो।
0: आफ्नै 30 वर्षीय श्रीमती चन्दा देवकोटा जैशीको हत्या गरेको अभियोगमा सुर्खेत जिल्ला चौकुने गाउँपालिका 5 बस्ने 32 वर्षीय गोपीराम जैशीलाई असोज 6 गते प्रहरीले पक्राउ गरेको छ।
2: नियन्त्रित लागू औषध टापेन्टा डोल 3514 ट्याब्लेट सहित सर्लाही जिल्ला बागमती नगरपालिका 10 बस्ने 44 वर्षीय प्रदीप महतो र रौतहटका 28 वर्षीय सुरज थापालाई सर्लाही जिल्ला हरिवन नगरपालिका 9 असोज 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ 1 ग्राम 910 मिलिग्राम, ट्रामाडोल 660 ट्याब्लेट, डिकोलिक 60 ट्याब्लेट र स्पास पेन 124 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 1 24 वर्षीय कबीर सहनी समेत 3 जनालाई सोही ठाउँबाट असोज 5 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्घाखाँचीकी 31 वर्षीय मनिषा सुनार, 34 वर्षीय ठाकुर बहादुर सुनार, पाल्पाका 49 वर्षीय खोप बहादुर शाही, भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 7 बस्ने 49 वर्षीय दिपेन्द्र खत्री र स्याङजाकी 48 वर्षीय सीता लुइटेल रहेका छन्। पक्राउ परेका मध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 12 लाख रूपियाँ, खोप बहादुरले रोमानिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2 लाख रूपियाँ, दिपेन्द्रले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,50,000 रूपियाँ र सीताले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असोज 3, 4 र 5 गते पक्राउ गरेको हो।
2: प्रहरी हौ भनी डर त्रास धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 2 जनालाई असोज 5 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ चन्द्रगिरी नगरपालिका 2 बस्ने 31 वर्षीय रोशन सुर्खेती र 26 वर्षीय सञ्जय विसुङ्के रहेका छन्। चन्द्रगिरी नगरपालिका 7 स्थित एक स्वास्थ्य क्लिनिकमा असोज 5 गते अपरिचित मानिसहरू प्रवेश गरी हामी मेडिकलहरू अनुगमन गर्न हिँडेका सादा पोसाकमा खटिएका प्रहरी हौ भनी डर त्रास धाक धम्की दिए औषधि पसलको काउन्टरबाट नगद समेत लिई भागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
0: मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका 4 का 19 वर्षीय नेसार अन्सारी, 19 वर्षीय सहजाज अन्सारी, 19 वर्षीय अरबाज अन्सारी र 18 वर्षीय किशोर रहेका छन्। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। बर्खायामको समयमा बाढ़ी पहिरो डुबान हुने हुँदा भौतिक सँगै मानवीय क्षति पनि हुन सक्छ। त्यो क्षतिबाट बच्नका लागि हामीले पहिले नै सावधानी अपनाउन जरूरी हुन्छ। बाढ़ी पहिरो डुबान जति बेला पनि आउन सक्छ, त्यसैले घटना घट्नु अघि नै तयारी गर्नु अत्यन्तै जरूरी हुन्छ। त्यसका लागि रेडियो, टीभी वा सामाजिक सञ्जालमा आउने समाचारहरूबाट पनि आफू बस्ने ठाउँको मौसम कस्तो हुन्छ भनी थाहा पाउन सकिन्छ। त्यसबाहेक जल तथा मौसम विभागको हटलाइन नम्बर 1155 सम्पर्क गरेर पनि मौसम सम्बन्धी जानकारी लिन सकिन्छ। त्यस्तै प्रत्येक घरमा आपतकालीन किट तयारी अवस्थामा राख्नु पर्दछ। जस्तै लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचारका सामग्रीहरू र लाल पूर्जा, नागरिकता, जन्मदर्ता जस्ता महत्वपूर्ण कागजातहरू पानी नपस्ने ब्यागमा सुरक्षित राख्नुपर्छ। यसै गरी आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढ़ी पहिरो आउन सक्ने स्थानहरूको घर अथवा बस्ती वरपर पानी जम्न नदिने, ढल, नाला र कुलोहरू खुल्ला र सफा राख्ने निकास प्रणाली बनाउने, जराले माटो समात्ने बोट बिरूवा रोप्ने, भिरालो डाँडा वा पहाड़को मुनि बस्ती नबसाल्ने, पहिला पहिरो गएका स्थान अथवा हाल पहिरो खस्न शुरू भएको ठाउँमा नबस्ने र नदी नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने गर्नुपर्छ। यस्तै पानी परेका बेला हुचा भूभाग, नदी, खोला, खोल्सा आदिमा नजाने तथा बाढ़ी पहिरो आउन लाग्यो भने जोखिम मोलेर बस्नु हुँदैन। त्यसै गरी मोबाइलमा अत्यावश्यक फोन नम्बरहरू सेभ गरेर राख्नुपर्छ। जस्तै नेपाल प्रहरीको 100, एम्बुलेन्सको 102, विपद हेल्पलाइनका लागि 1149 र मौसम सम्बन्धी जानकारीका लागि 1155 सम्पर्क गर्न सकिन्छ। त्यस्तै आफ्नो वडा कार्यालय र नगरपालिकाको नम्बर पनि राख्नुपर्छ, जसले गर्दा आपत विपद पर्दा सम्पर्क गर्न सजिलो हुन्छ।
2: तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक जाल।

0: के हो रमेश, आज त निकै खुसी देखिन्छस् नि।
1: खुसी नहुनु पनि कसरी, अब मेरो त भाग्य नै चम्किने भयो नि।
0: ल अन्त के भयो त्यस्तो?
1: मेरो होटलको ग्राहक रहेछ, उसँग डलर छ रे, सस्तोमा दिन्छु भनेर व्हाट्सएपमा मेसेज गरेको छ क्या।
0: सस्तोमा डलर रे? अनि तैँले चाहिँ चिनेको मान्छे हो त्यो?
1: चिनेको त होइन, तर यहाँ मेरो होटलमा ऊ जहिले पनि आउँछ।
0: होटलमा आउने ग्राहक हो भन्दैन विश्वास गरिहाल्नु चाहिँ हुन्न है, ठग पनि हुन सक्छ नि फेरि।
1: हेलो
2: भाइ नमस्कार, म विकास बोल्दैछु, तपाईँलाई त्यो डलरको बारेमा मेसेज गरेको थिएँ नि मैले।
1: भाइ चिने चिने, अनि डलर कति छ र भाइ?
2: 10,000 डलर छ भने दाइ, मेरो मामासँग पैसा लिनु पर्ने थियो, उहाँले त मैले भेटाएको भनेर 10,000 डलर पो दिन्छु भन्नुहुन्छ। त्यो डलर मलाई के काम हो? बरु तपाईँको होटलमा विदेशीहरू पनि आइरहन्छन् होइन, अनि त्यति बेला काम लाग्छ कि भनेर तपाईँलाई दिउँ भन्ने सोचेको नि हौ।
1: 10,000 डलर अनि कतिमा दिने त भाइ?
2: बजार मूल्य भन्दा धेरै सस्तोमा दिन्छु तपाईँलाई, मलाई 10,00,000 रुपियाँ दिए पुग्छ। तपाईँलाई 5,00,000 छ त फाइदा भइगयो नि, अझ धेरै हुन्छ क्या हो। यति राम्रो मौका फेरि आउँदैन नि दाई, बेलैमा सोच्नुहोस्।
1: अनि भाइ नक्कली डलर त कतै होइन?
2: दाई पनि तपाईँलाई विश्वास लाग्दैन भने म 100 डलर दिन्छु तपाईँलाई, साटेर हेर्नुहोस्। साटिएन भने त्यसको जिम्मा मेरो भयो क्या।
1: विश्वास नगरेको त होइन, फेरि नक्कली डलर पर्ला र भाइ पनि फसौला भनेर मात्र हो क्या भाइ। अब कता साट्नतिर लाग्नु, बरु भेटेरै कुरा गरौ न।
2: हुन्छ दाई, त्यसो भए कहिले भेट्ने त दाई?
1: अब म पैसाको जो गर्छु अनि भाइलाई फेरि फोन गर्छु हुन्न।
2: ल छिटो गर्नुहोस् है दाई, फेरि मेरो मामाले अरूलाई पनि दिन सक्नुहुन्छ, फोकटा पाएको चिज अनि सार्दिहाल्ला नि फेरि।
1: ल ल भाइ ल, म जति सक्दो छिटो गर्छु भाइ।
0: ओहो, कुरा त निकै लामो पो गरिस् त।
1: लामो नै भयो।
0: अनि डलर लिने भइस् त?
1: हुन त उसले कसैलाई नभन्नु भनेको थियो, त साथी होस् तँलाई नभनेर कसलाई भन्नु जस्तो लाग्यो। सस्तोमा पाएँ लिन्छु, यस्तो मौका आउँदैन फेरि क्या।
0: ल ल विचार गर है विचार गर, म त केही भन्दिन। पहिलो कुरा तैँले उसलाई राम्रोसँग चिन्दै चिन्दैनस्, दोस्रो कुरा अरूलाई नभन्नु भनेर दबाब दिइरहेको छ, सँगै लागिरहेछ है मलाई त।
1: होइन, ऊ त 5 वर्षदेखि सधैँ मेरो होटलमा आउँछ अनि खान्छ, र यति सस्तोमा डलर पाइने मौका छुटाउनु पनि त भएन नि।
0: ल ल, तेरो पैसा तेरो खुसी, अब म त के भनौ र, ठग पनि हुन सक्छ, राम्रोसँग सोचेर निर्णय गर है। भन्न बाहेक अरू के भन्न सक्छु र म त?
1: मलाई फाइदा हुन्छ भनेर यो सूरजले ठग हुन नि सक्छ भनेको होला, झन् साथी भनेर भनेको त, यस्तो पो कुरा गर्छ यसले त।
0: के सोच्दैछस् है? धेरै नसोच, डलर साटेपछि मलाई पनि पार्टी खुवाउनु पर्छ नि। ल म गएँ, डलर लिएपछि खबर गर्नु।

0: दाई आइपुग्नु भयो?
1: आए भाइ, अनि यति टाढा कहाँ यो जंगलमा कोही पनि छैन।
0: ल दाई, $10,000 छ है, एक हातले लिने अर्को हातले दिने।
1: हुन्छ भाइ, हुन्छ, गर्नुपर्छ र भाइ।
0: कस्तो कुरा गर भाइ, तपाईँ पनि नगर्नुहोस्, म पनि गर्दिन। अब घरमै गएर गर्नुपर्छ, यहाँ पुलिसले देख्यो भने कहाँबाट ल्याइस भनेर केरकार गर्छ, अनि अर्को तनाव आइलाग्छ फेरि। ल गइहालौ दाइ, यो समातेर भागिहाल्नुहोस् त।

0: घरमा गएर गर्नु भनेको थियो, त्यसले एकपटक गनेरै राख्नु पर्यो। ल सबै कागजको बिटो पो दिएछ त्यसले त, त्यो फटालाई फोन गर्नु पर्यो अब। ल फोनै स्विच अफ पो गरेछ, बर्बादै भयो नि। ल व्हाट्सएपमा पनि ब्लक गरिसकेछ, एकपल्ट सुरजलाई फोन गर्न पर्यो।
1: हेलो रमेश, डलर साथी सकिस?
2: हेर्न सुरज, तैँले जे भनेको थिइस् नि त्यही भयो क्या, म त ठगिए नि। डलर भनेर कागजको बिटो दिएर 10 लाख पैसा ठग्यो त्यसले त।
3: ला हो र, बर्बाद भएछ नि। तँलाई मैले त्यत्रो भनेको थिएँ नि, सुनिनस्, मसँग अब यसरी फोनमा आलमा लिने होइन, खुरुक्क प्रहरीकोमा गइहाल्त त।
0: त्यसपछि सिधै यहाँ आएको हुँ म्याम, डलर सस्तोमा दिने भनेर मसँग 10 लाख रुपियाँ लिएर भाग्यो म्याम त्यो त।
4: एहे, अनि कहिलेको घटना हो यो?
0: यो आजैको घटना हो म्याम।
4: त्यो ठगको यही नै मुख्य तरिका हो, अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा फोनबाट आकर्षक अफर देखाउँदै पैसा मागेमा हामीले विश्वास गरिहाल्नु हुँदैन।
0: त्यही त, अब के गर्ने होला म्याम?
4: अब यसो गर्नुहोस्, उसको हुलिया सहितको एउटा निवेदन दिनुहोस् र उसको फोन नम्बर, मेसेज, फेसबुक सबैको स्क्रिनसट पनि सुरक्षित राख्नु।
0: हुन्छ म्याम, लोभमा परेर साह्रै ठुलो गल्ती गरे मैले।
4: गल्ती भयो भनेर लुकाउनु चाहिँ हुँदैन है, समयमै जानकारी दिएमा अनुसन्धान र आवश्यक प्रक्रिया अगाडि बढाउन सकिन्छ र त्यस्ता ठगलाई पक्राउ गर्न पनि सकिन्छ। अनि अर्को कुरा, हामी सबैलाई के अनुरोध गर्छौ भने अपरिचित व्यक्तिको फोन, मेसेज वा सामाजिक सञ्जालको अफरमा विश्वास गर्दै नगर्नुहोस्। सस्तोमा डलर, चिट्ठा परेको, विदेशबाट पैसा आएको, उपहार आएको वा पैसा दोब्बर हुने जस्ता प्रलोभनमा पर्दै नपर्नुहोस्। ठगले प्रलोभन देखाउने बित्तिकै शंका गरिहाल्नुहोस्।
0: हो नि म्याम, लोभमा परेर पैसा गुमाउनु भन्दा समयमै सचेत भएको राम्रो रहेछ।
4: तपाईँले एकदमै ठिक भन्नुभयो, पहिला सत्यता जाँचौं अनि मात्र कारोबार गरौं।
5: एथेन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक जाल, यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राजन कार्की र दीपक राज विश्वकर्मा।
4: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा बच्चाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
6: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हो त नि रेडियो टाइगर आयो।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सस्नदै बाघ झैं। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: धेरै धेरै धन्यवाद छ है नानी।
8: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
7: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
8: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
7: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
8: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक।
7: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
8: सम्पर्क मोबाइल नम्बर 98400463।
9: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
9: ए रमेश, पर्ख न, कता हिँडेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
9: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
12: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
9: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570033582।
10: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
13: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस, अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
14: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
15: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
16: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681086093।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
7: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा।
8: के छन् त समस्या, के हुन् त विकल्प? कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर एफएमबाट सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।

0: गासेना पुगेना परम्परागत प्रचार प्रसार के माध्यम अथवा प्रभावकारी निजे खेलक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाग आधुनिक तरिका सेन हाली हो झट्ट सूचना पुगेना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी हुना देख पर्ना हुलापोर्से रिदेव टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुई
1: सूचना और संचार प्रविधि से कृषक हुन के आधुनिक खेती प्रणाली में लिरौसी से समय में आवश्यक सूचना ज्ञान और सीख के पहुँच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा कृषक के खेती बारी में सदा दिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न मिलक ओर से ओकर समाधान के लग सूचना और संचार प्रविधि के प्रयोग में से समय में समस्या के समाधान के उपाय कृषक और सरकार अलंकन देह सीख जाए
2: आज कार्यक्रम के पांचौ भाग हो आजिक हमार खेती हमार कृषि कार्यक्रम आलू खेती लगेना के विषय में आलू विज्ञ रीना शर्मा से बातचीत कर लाटी
3: रेडियो कार्यक्रम हमार खेती हमार कृषि में आज हमी कोल्ड स्टोर बाट झिक्ने बेला भइसकेको आलू लाई कसरी रोपाई करने का विविध विषय में आलू खेती संग संबंधित कुराकानी गर्न गइरहेका छौं का लागि हाम्रा विज्ञ हुनुहुन्छ रीना शर्मा स्वागत छ हामीलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा
4: हजुर धन्यवाद रेडियो कार्यक्रम
3: हामीले विशेष गरी यो आलु खेतीसँग सम्बन्धित कुराकानी गर्न गइरहेका छौँ होइन किसानहरूले यति बेला कोल्ड स्टोरमा राखेको आलुको बिउ चाहिँ झिक्ने बेला भएको छ होइन कोल्ड स्टोरमा राखिएको आलुको बिउ रोप्नुभन्दा कति समय अगाडि कोल्ड स्टोरबाट निकाल्नुपर्छ संक्षेपमा जानकारी गराइदिनुहोस् न
4: कस्तो हुन्छ भने अहिले आलु चाहिँ ठाउँ स्थान अनुसार आलु रोप्ने समय चाहिँ तालिका फरक छ अहिले यतिखेर चाहिँ मध्य भागमा आलु सायद रोपिस पनि सक्नु भयो होला यतिखेर चाहिँ कोल्ड स्टोरबाट आलु रोप्ने बेलामा रोप्नुभन्दा दुई हप्ता तिन हप्ता अगाडि निकाल्नु भयो भने र हावा खेल्ने ठाउँमा जहाँ घाम प्रतिदिन घाम लाग्दैन त्यस्तो ठाउँमा राख्नुभयो भने पिसा पनि आउँछ त्यस भएको भएर चाहिँ लगाउनुभन्दा दुई हप्ता तिन हप्ता अगाडि पन्ध्र बिस दिन अगाडि सम्म हजुर निकाल्नु भयो भने चाहिँ पिसा आउनलाई सहयोग गर्छ र आलु लगाउने बेलामा यसको टेम्परेचर पनि मिल्छ चिसो ठाउँबाट डाइरेक्ट माटोमा लगाउन नमिल्ने हुनाले उसलाई अलिकति वातावरण पनि अनुकूल मिलाउनु पर्ने हुनाले चाहिँ हामीले चाहिँ उक्त समयमा निकाल्नु पर्ने हुन्छ
3: त्यो रेडियो कार्यक्रम विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर तराई क्षेत्रका किसान लक्षित रेडियो कार्यक्रम हो होइन विशेष गरी यो तराई क्षेत्रमा आलु रोप्नका लागि अब चाहिँ आलुको बिउ कोल्ड स्टोरबाट निकाल्ने समय पनि भइरहेको छ आलु खेतीको लागि कस्तो खालको बिउ र माटो उपयुक्त हुन्छ
4: आलु खेतीको लागि हामीले हाम्रो यो राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा ठाउँ विशेष र ठाउँ विशेष तराई मध्य पहाड उच्च पहाडको लागि भनेर अलिकति फरक आलुको जातहरू हामीले सिफारिस गरेका छौँ अहिले तराई तथा खोज बेसी अथवा मधेसतिर चाहिँ हाम्रो असोजतिर कार्तिकतिर चाहिँ आलु लगाउँछौँ होइन त्यतिखेर चाहिँ अब शुद्ध बिउ राम्रो टुसा आएको अनि 25-50 ग्रामको साइजको भएको साह्रै ठुलो पनि लगाउँदा बिउ दर बढ्न जान्छ साह्रै सानो गर्दाखेरि उत्पादन कम पनि हुन्छ उसले कम लिन्छ त्यो हिसाबले चाहिँ 25-50 ग्रामको लागि चाहिँ हामी चाहिँ उपयुक्त साइजको मानेका छौँ र स्वस्थ अब भाइरस मुक्त भएको होइन अब हामी सकेसम्म बिउ प्रतिस्थापन गर्नुपर्छ अघिल्लो वर्षको बिउहरू हामी कोल्ड स्टोर राख्छौँ दुई वर्ष ठिकै छ त्यस पछाडि हामीले बिउहरू प्रतिस्थापन गर्यौँ भने चाहिँ प्रोडक्टिभिटी पनि बढ्छ र यसको लागि माटोको चाहिँ फसल आउँदो पानीको राम्रो निकास भएको प्राङ्गारिक पदार्थ प्रशस्त मात्रामा भएको पिएच तटस्थ भएको अथवा 5.5-7.5 भएको पानीको उपलब्धता भएको र बलौटे बलौटे दमट वा बलौटे माटो नै यसको लागि उपयुक्त हुन्छ
3: त्यो आलुको बिउ रोप्ने उपयुक्त समय कहिले हो विशेष गरी अब यति बेला चाहिँ अझै तराई क्षेत्रमा भनौँ त्यसैभरि वर्षा भइरहेको छ यो वर्षाले कतिको असर गर्छ समय चाहिँ कुन उपयुक्त हो
4: तराई मधेसतिर चाहिँ हामीले असोज कार्तिकमा यो दसैँ अहिले चाहिँ दसैँ पनि परेको छ दसैँ तिहारको बिचमा अथवा भनौँ कार्तिक महिनाभरिमा चाहिँ हामीले चाहिँ लगाउँदा हुन्छ र मध्य पहाडमा चाहिँ अलिकति अगाडि असोजमा दुई सिजनमा लगाउने गरेका छौँ असोजमा भदौ असोजमा र माघ फागुनमा हुन्छ भने तराईतिर चाहिँ असोज कार्तिकतिर चाहिँ लगाउँदा हुन्छ
3: अहिले जुन पानी परिरहेको छ नि लगातार असोजको दोस्रो तापासम्म पानी पर्ने सम्भावना छ यसले चाहिँ आलु खेतीको लागि त्यस्तो केही असर गर्ने सम्भावना हुन सक्छ
4: यो पानी त अब बिस्तारै कम भयो भने चिसो भएकै राम्रो हो माटोमा आलु लगाउने माटोमा चिसो भएकै राम्रो हो लगाउँदा पनि अलिकति चिसो भयो भने राम्रो हुन्छ मलजललाई पनि राम्रो

0: धेरै पानी पर्यो भने मल बिउ कुहिन सक्छ, त्यो हिसाबले चाहिँ अलिकति पछाडि चार्दा हुन्छ। पानी परेको सिजनमा भने अलिकति पछाडि चार्नु भने कार्तिकतिर अलिकति सुक्खा बेलामा म आलु लगाउँदा हुन्छ होला।
1: आलु लगाउँदा बिउ बिचको दूरी कति राख्ने?
0: हजुर, आलुको बिच बिचमा जुन चाहिँ ब्याङ्कको ब्याङ्क ब्याङ्कको बिचमा चाहिँ 60 सेन्टिमिटर राख्दा उपयुक्त हुन्छ, र बिउ र बिउको बिचमा चाहिँ 25 सेन्टिमिटर 25-30 अथवा 25 सेन्टिमिटर राख्यो भने हामीले आलुको बिउ दरहरू पनि पुग्ने हुन्छ। कि अब धेरै ग्यापमा राख्यो भने धेरै चाहिन्छ, थोरै चाहिन्छ, तर प्रदर्शन कम होला। हामीले चाहिँ अनुसन्धानबाट चाहिँ 60 सेन्टिमिटर ब्याङ्क ब्याङ्कको बिचमा र प्लान्ट प्लान्टको बिचमा बिउ बिउको बिचमा चाहिँ 25 सेन्टिमिटर चाहिँ उपयुक्त हुन्छ भनेर हामीले सिफारिस गरेका छौँ। यसको मलखाँड व्यवस्थापनको लागि माटो बनाउँदै हुन पर्यो, प्राङ्गारिक पदार्थ राम्रो मात्रामा भएको हुन पर्यो। अनि पछाडि त्यहाँ हामीले चाहिँ नाइट्रोजन, फस्फोरस, पोटासियमहरू चाहिँ हामीले 100-60 रूपमा भनेको चाहिँ 100-60 केजी पर हेक्टर नाइट्रोजन हुन्छ होइन, र 20 टन प्रति हेक्टर हामीले जति हेक्टर छ यसको कम्पोस्ट राख्नु पर्यो। यसमा चाहिँ रोपनीको परिचार रोपनी हिसाबले चाहिँ तराईमा चाहिँ तराईमा अलिक धेरै गरी धेरै नै जग्गा अलिक जग्गा ठुलै धेरै मात्रामा हुनुभएको थियो, हामीले हेक्टरको हिसाबले हिसाब गर्दा पनि हुन्छ। रोपनीको हिसाबमा चाहिँ 6.7 केजी युरिया पर रोपनी, 11.06 केजी डिएपी, 5.1 केजी एमओपी प्रति रोपनी हाल्दा हुन्छ। त्यति बेला हेक्टरको हिसाबले हो भने चाहिँ 132.3 केजी युरिया, 217.4 केजी डिएपी र 100 केजी एमओपी चाहिँ प्रति हेक्टर हुन्छ। र त्यसको प्रति हेक्टर कम्पोस्ट हामीले चाहिँ 20 टन भनेको छ भने प्रति रोपनी चाहिँ 1 टन राख्यो भने चाहिँ उपयुक्त हुन्छ।
1: आलु लगाइसकेपछि किसानहरूले कहिले कता तोरी छर्ने अनि मुलाहरू लगाउने, कलगमहरू अरू कुनै पनि लगाउने गर्नुहुन्छ, यसले आलुलाई कतिको असर गर्छ अथवा लगाउनु कतिको उपयुक्त हुन्छ?
0: अलिकति डिस्टेन्स मेन्टेन गरेर रोटोहरू एउटा ड्याङमा आलु अर्को ड्याङमा लगाउनु भयो भने त्यस्तो फर्क नपर्दा, सिँचाइको मात्रा र मलखाद उसै चाहिने, आलुलाई चाहिने मलखाद र पानी हामीले पुर्याउन सक्यो भने दुईटा बालीले त्यसरी राम्रो उत्पादन पनि दिन सक्छ। तर उसलाई चाहिँ हामीले पानीको हिसाबमा र मलखादको हिसाबमा चाहिँ हामीले कम्प्रोमाइज गर्न भएन।
1: आलुको उत्पादन बढाउनलाई सिँचाइको व्यवस्थापन कसरी मिलाउन सकिन्छ? होइन, गोड्नेलको कुरा हुन सक्छ के त
0: हामीले चाहिँ आलुको बिउ लगाए पछाडि युरिया डिएपी पोटास, हामीले युरिया डिएपी पोटास हाल्दा नाइट्रोजन चाहिँ हामीले आधा मात्रै हाल्छौँ। पहिला डिएपी पोटास एकैचोटि हाल्छौँ, बाँकी रहेको नाइट्रोजन चाहिँ हामीले एक महिना पछाडि गोडमेल गर्दाखेरि, एक महिना पछाडि हामी झारपात आएको गोडमेल गर्छौँ, त्यसपछि गोडमेल गर्दा बाँकी रहेको नाइट्रोजन चाहिँ हामीले हाल्छौँ र उखेर लगाउँछौँ। त्यसपछि उखेर लगाउँदाखेरि र अनि हामी सिँचाइ गर्यौँ, उखेर लगाए पछाडि झारपात राम्रोसँग उखेर लगाउनु भनेको माटो चढाउनु हो, जसले गर्दा आलुको बिउ घामबाट प्रत्यक्ष घाममा देखिँदैन। त्यो हिसाबले कुहिँदै कुहिन्छ, कसैले कुहिएर जान्छ, पानीमा बगेर पनि जान्छ। त्यो हिसाबले चाहिँ हामीले चाहिँ सोपेर राख्यौँ भने चाहिँ कन्दको आलुको विकास राम्रो पनि हुन्छ। र त्यतिखेर हामीले झारपात उखेल्नुपर्छ, हातले उखेल्ने। त्यसको फेरि अब समय समय वर्षाको बेलामा चाहिँ आलुको झारपात बढी नै आएको हुन्छ, झारपात देखे अनुसार हामी चाहिँ निकाल्नुपर्छ।
1: आलुमा कस्ता खालका रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ? मुख्य गरी प्रमुख रोगहरू भन्नु पर्यो भने कुन कुन हुन सक्छ?
0: यसमा चाहिँ प्रमुख रोगहरू दुईटा प्रमुख भन्नाले, अब लेफ्ट ब्लाइट छ एउटा होइन, कसौटे रोग हुन्छौँ हामी, अनि पछि कसौटे रोग, अगौटे रोग भयो, अर्को चाहिँ ब्राउन रट हुन्छ, ब्राउन रट पोटाटो वाट हुन्छ, त्यो मुसा आए जस्तो पोटाटोमा त्यो अर्को अर्को दाना अर्को आलुको बिउ खप्टे जस्तो त्यस्तो पनि हुन्छ, प्लस भाइरस लाग्छ आलुमा। त्यस हिसाबले हामीले रोग नलाग्नको लागि चाहिँ भाइरसयुक्त अरू चाहिँ विषादीहरूबाट पनि कन्ट्रोल हुन्छ, तर भाइरस चाहिँ एक्चुअली लागेपछि बिउमा भाइरस लागेको छ भने चाहिँ फैलिनु हुनाले चाहिँ हामीले चाहिँ प्रमाणित गरेको अथवा भाइरस टेस्टिङ गरेको जातहरू चाहिँ लगाउनले हामी सिफारिस गर्छौँ।
1: आलु खेतीमा किराहरूको पनि प्रकोप देखिन्छ, कस्ता खालका रोग सँगसँगै किराको प्रकोप देखिन सक्छ, कुन कुन किरा?
0: प्रमुख रोगहरू जस्तै आलुमा प्रमुख किराहरू पनि अब पोटाटो ट्युबर भन्ने हुन्छ आलुको पोटली, त्यो चाहिँ स्टोरेजमा लाग्छ। पहिला उनी फिल्डमै हुँदा बारीमै हुँदा खेतमै हुँदा उसले अन्डा पारेको छ भने चाहिँ त्यो चाहिँ पछि स्टोरेजको बेलामा, पछि फिल्डमा देखिँदैन, पछि स्टोरेजको बेलामा पुत्ला जस्तो गरेर पछि देखिन्छ, त्यो पनि एकदम महत्त्वपूर्ण नै हो। त्यसको लागि चाहिँ हामीले चाहिँ फेरोमोन फिल्डमै पिटिएम फेरोमोन ट्र्याप राख्यौँ भने त्यसले चाहिँ अन्डा किराले चाहिँ अन्डा पार्न पाउँदैन। अनि अर्को छ हाम्रो कमीलाई पनि, रातको कमीलाई पनि लाग्छ कतै कतै लाग्छ, त्यसमा पनि अब हामीले अर्ग्यानिक विषादी नहालेर अर्ग्यानिक टिमुर खुर्सानीको झोल लसुनको झोल हालेर पनि हामी स्प्रे गर्न सक्छौँ, भगाउन सक्छौँ होइन। त्यसरी चाहिँ दुईटा प्रमुख किराहरू, अर्को लिफ माइनरहरू पात बटार्ने किराहरू बटारेर त्यसले चाहिँ कस्तो हुन्छ भने पात बटार्छ, त्यो चाहिँ किराले चाहिँ रोग सारेको हुन्छ, भाइरस सारेको हुन्छ, अनि त्यस्तो किराहरू पनि हामीले कन्ट्रोल गर्न सक्छौँ। किराहरू हेरेर हामीले कोही विशेषज्ञहरूबाट नै हामीले कस्तो खालको किरा भेटिएको छ, कस्तो खालको लक्षण देखाएको छ, बिरुवाले त्यो अनुसार विशेषज्ञको परामर्शमा मात्रै हामीले चाहिँ बिसारी हाल्न सिफारिस गर्दछौँ।
1: स्थानीय स्तरमा यो अलिकति रोग किराको प्रकोप देखियो भने यो आगो बालेको ठाउँमा खरानी पर्ने पनि प्रचलन छ, त्यसले कतिको प्रभाव पार्छ अथवा राम्रो त्यो?
0: हजुर हो, खरानीको चाहिँ दोहोरो छ। जस्तै अब हामीले पोटासियम नाइट्रोजन भन्दा पोटासियम अहिले चाहिँ हाम्रो अनुसन्धानमा चाहिँ पोटासियम बढी चाहिने भन्ने देखाएको छ। कन्द व्यवस्था कन्द उत्पादन वृद्धिको लागि होइन, आलुको दाना उत्पादनको लागि वृद्धिको चाहिँ साइजहरू ठुलो हुनुभयो। पोटासियम नाइट्रोजन जस्तै पोटासियम पनि पोटासियमको आवश्यकता पनि हामीले धेरै नै आवश्यकता छ भने हामी गरेका छौँ। त्यो हिसाबले खरानी हाल्दाखेरि चाहिँ एक त बिस्तारै अर्ग्यानिक पेस्टिसाइड पनि काम गर्छ र त्यस्तै खरानीको पोटासियमको पनि मात्रा पुर्याउने हुनाले त्यसले चाहिँ राम्रो गर्छ।
1: आलुमा अनावश्यक झारपातहरू पनि आउने गर्छ आलु खेतीमा होइन, त्यो त्यसलाई कसरी असर नगर्ने गरिकन व्यवस्थापन गर्न सकिन्छ होला?
0: आलु चाहिँ विशेष गरी बर्खायाममा रोपेका आलु मध्ये पहाडतिर रोपेका आलुमा विशेष गरी बढी झार आउने हुन्छ। त्यस पछाडि तराई मधेसतिर रोपेकोमा पनि आलु झार आउँछ। हामीले चाहिँ अब सुरुमा बारी सफा भयो भने अघिल्लो वर्षको बिउ आलु पनि रहेको हुन सक्छ। सबै बारी सफा गरेर जोत्दाखेरि हामी सबै सफा गरेर लगाउँ, त्यस पछाडि एक महिना पछाडि गोडमेल गर्दाखेरि झारहरू गोडमेल गर्ने, त्यस पछाडि बाँकी रहेको नाइट्रोजन पनि हामी त्यतिर हाल्छौँ, सिँचाइ पनि गर्छौँ, जसले गर्दाखेरि अब बाटो राम्रो पनि हुन्छ।
1: आलुको उत्पादन देशव्यापी रूपमा भन्ने हो भने बढ्दो छ कि घट्दो छ होइन? उत्पादन कम हुनुमा प्रमुख कारणहरू के छन्? वृद्धि हुनुमा के चाहिँ प्रभावले गर्दा वृद्धि भइरहेको जस्तो लाग्छ यहाँलाई?
0: आलुको उत्पादन त्यसरी पहिला जस्तो बढेको पनि भएन। उत्पादन चाहिँ हामीले बिउ प्रतिस्थापन चाहिँ गर्नुपर्ने हुन्छ। पहिलाको बिउहरू राख्छौँ, पुरानो जातहरू राख्छौँ, भाइरस अब हामीले बारीमा आएको भाइरस जातहरू त्यही लगाउँछौँ अथवा भनौँ त्यो बिउहरू नै हामीले अर्को वर्षको लागि राख्छौँ। त्यसले गर्दाखेरि हामीले भाइरस लागिसकेको बिउ चाहिँ हामीले हटाउन सक्नुपर्छ। त्यसले ल्याउन सक्नुपर्छ चिनी छ, अब बिउमा चिनी पनि पातहरू बोट्ने हामीले निकाल्यौँ भने चाहिँ पहिलो परेको हुन्छ बोटहरू, अनि त्यसरी हामी निकाल्यो भने चाहिँ छिट्टो राख्ने, त्यसलाई नमिसाउने, त्यसरी चाहिँ अघिल्लो वर्ष लागेको भाइरस पित्त बोटहरू हटाएपछि त्यस पछाडि बिउ नमिसाउने, त्यो हुनाले अर्को वर्षलाई कम पनि गर्न सकिन्छ। त्यस पछाडि मलखाड आवश्यकको मात्रामा मलखाडहरू हामीले चाहिएको समयमा जोताउने, त्यो हिसाबले पनि उत्पादन राम्रो हुन सक्छ।
1: कस्तो खालका बिउ रोप्यो भने अझ उत्पादन बढाउन सक्छ?
0: राष्ट्रिय आलुका अनुसन्धान कार्यक्रमबाट सिफारिस भएका जातहरू जुन जुन ठाउँ विशेष अनुसार समय विशेष अनुसार विशेष गरेर ठाउँ विशेष अनुसार हामीले सिफारिस गरेका छौँ। मध्य पहाडका लागि सिफारिस भएका आलुहरू मध्य पहाडमै लगाउँदै राम्रो हुन्छ, तिनीहरू तराईमा राम्रो दिँदैनन्। त्यसैले तराईका लागि सिफारिस गरेका जातहरू मध्य पहाडमा उत्पादन राम्रो दिन नसक्ने हुन्छन्। त्यसै गरी अब मध्य पहाडभित्र मध्ये उच्च पहाडका केही जातहरू उच्च पहाडको लागि पनि सिफारिस भएका छन्, अनि केही जातहरू मध्य पहाडमा उच्च तराईमा लगाउँदाखेरि राम्रो भएका हुन सक्छन्। त्यो हिसाबले चाहिँ हामीले जुन जुन स्थान विशेष सिफारिस गरेका छौँ त्यही अनुसार नै हामीले बिउ लगायौँ भने र अब भाइरस युक्त रोगमुक्त सफा कुसा लागेको आलुहरू हामीले लगायौँ भने त्यो उत्पादन राम्रो गर्न सक्छ।
1: त्यो प्रमाणित बिउ प्रयोग गर्न आवश्यक छ यहाँले भनिरहँदा, यिनी बिउलाई चाहिँ सहज ढंगबाट किसानहरूले उपलब्धता किसानहरूलाई उपलब्धता गराउनका लागि यहाँको पहल के छ अथवा कहाँ सम्पर्क गर्यो भने किसानहरूले सहज रूपमा प्रमाणित अथवा उन्नत जातको नयाँ बिउहरू पाउन सक्नुहुन्छ?
0: प्रथम त हजुरको नजिकै रहेको अब जिल्ला सरकार जिल्ला कृषि विकास कार्यालयबाट पनि उहाँले पनि अब अन्तर्गतमा उहाँले सरकारमा विभिन्न प्राइभेट रूपमा पनि ल्याबहरू सञ्चालन भएका छन्। राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा पनि हजुरहरू ठाउँ विशेष हाम्रो यहाँ पोलिसीहरू हामीले यो हावापानी मिल्दैछ हावापानी मा भएको हाम्रो अनुसन्धान केन्द्रबाट आलु उत्पादन गरेर हामीले ती आलुहरू पनि हामीले प्रोभाइड गर्न सक्छौँ हजुरहरूले। जस्तो तराईतिर छ भने हजुर नेपालतिर सम्पर्क गर्दा हुन्छ, यहीँ पनि हाम्रो केही जातहरू यहीँ पनि उत्पादन हुन्छन्। त्यसरी चाहिँ गर्नुभयो भने आलुको जातहरू प्रमाणीकरण गरिएको छ ल्याबहरूमा पनि हामीले प्रमाणीकरण गरिएका ल्याबहरूमा मात्रै
1: यहाँसँग आगामी अङ्कमा थप विषयमा कुराकानी गरौँला। आजको अङ्कमा रेडियो सुन्ने सम्पूर्ण विशेष गरी आलु खेतीका किसान दाजुभाइ तथा दिदी बहिनीहरूलाई के चाहिँ सन्देश दिन चाहनुहुन्छ?
0: यतिखेर अहिले मध्य पहाडतिर आलु लगाउने समय सकियो, अब तराई कताभित्र मध्यतिर आलु लगाउने सिजन भएको छ। हाम्रो राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमले हामीले विभिन्न पुस्तिकाहरू सकल आलुका विभिन्न जातहरूका उत्पादन खेती उत्पादन प्रविधिहरू हामीले निकालेका छौँ। त्यसरी हाम्रो हामीसँग सम्पर्कमा आएर अथवा हामी जस्तै अनुसन्धान गर्नेहरूबाट अथवा जिल्ला कृषि विकास कार्यालयबाट अनि अन्य टेक्निकल साथीभाइहरूबाट हजुरले सरसल्लाह लिएर उचित मात्रामा मलखाड पुर्याउन सकेर सिँचाइ व्यवस्थापन मलखाड व्यवस्थापन र राम्रो स्तरको राम्रो क्वालिटीको स्तरको आलु रोग नभएको सफा आलु लगाएर चाहिँ उत्पादन हजुरले बढाउन सक्नुहुन्छ। केही समस्या भयो भने हामीहरू हजुरले फोन राष्ट्रिय आलु बाजार अनुसन्धान कार्यक्रममा कार्यक्रमको वेबसाइटमा हाम्रो फोन नम्बर छ, हामीले सम्पर्क गर्नुहोला।
1: स्वास्थ्य निकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले संसारमा ल्याएको रेडियो कार्यक्रम हाम्रो खेती हाम्रो कृषिमा समय दिनुभयो। महत्वपूर्ण समय आलुलाई कोल्ड स्टोरबाट झिक्ने बेलादेखि रोपाईसम्मका विविध विषयमा जानकारी दिनुभयो। आलु विज्ञ रिता शर्माज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
2: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन्छ समस्या, के हुन्छ विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
4: अपना उग्रावर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्ती बैठी है। यी कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संघले मिलकर तयार गर्नुभएको हो।
5: अब हाम्रो एकछि कृषि सम्बन्धी छोटकरी मन गतिविधि सुनि।
6: देशभर मनसून के प्रभाव कायम उहिलक होसे धान बाली में विभिन्न किस्म के कीड़ा ओ रोग के प्रकोप बढ़ सिक्ना कति किसान हुकन सतर्क रह कृषि मौसम सलाह बुलेटिन आग्रह करलाबाट। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र नेपाल मौसम विज्ञान विभाग के सहकार्यमा जारी गरिएको कृषि मौसम सल्लाह बुलेटिन अनुसार आगामी साता समेत मनसून के प्रभाव रहन सम्भावना बा। बुलेटिनमा धानमा विभिन्न किसिमके किरा ओ पट्टेमा डडुवा लगायतकी समस्या देख्न सम्भावना उल्लेख गरिएको बा। मनसूनके कारण खेतोमा पानी जम्ना ओ चिस्यान ढेर हुन अवस्थामा रोगके जोखिम थप बढ्न सक्ने जनाएको बा। किसान हुकन खेतके नियमित अनुगमन गर्न रोग ओ किरा डगिलसे समयमा व्यवस्थापन गर्नका जैविक तथा एकीकृत किट व्यवस्थापन विधि अपनाए सुझाव दिएको बा। आवश्यक पर्लसे प्राविधिक के सल्लाह अनुसार कल विषादी प्रयोग गर्न समेत आग्रह गरिएको बा। बाली नालीमा विषादी प्रयोग गरेर व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्न ओ बस्दाके समयमा विषादी निछिट्न किसान हुकन सचेत गराइएको बा।
5: मौसम सम्बन्धी जानकारीका लागि निशुल्क 11:55 हो। कृषि तथा पशु पक्षी जिज्ञासाका लागि 11:35 सम्पर्क कार्यक्रम अपनाउक र बुलेटिनको बारेमा जानकारी लिन सक्ने बाटी।
4: कृषि ओ पशुपालन सम्बन्धी जिज्ञासा केलक नेपाल कृषि अनुसन्धान परिषदकै पैसा नलग्न नम्बर 11:35 हरेक सोमबार सन्ध्याकै 5 बजेदेखि 7 बजेसम्म फोन गर्न सिक्दै।
5: अब हाम्रा सुन्तीबाटी कृषि विशेष रेडियो कार्यक्रम हाम्रो खेती हाम्रो कृषि कार्यक्रमका पुछारमा आशिकली आप पाला हिलबा हाम्रो प्रश्न अपना जवाब।
6: आजिक प्रश्न बा आलु खेती ढेर जसिन कुन महिनामा करजेट। एक सो फेर दोस्रो प्रश्न आलु खेती ढेर जसिन कुन महिनामा करजेट।
5: यी प्रश्नके उत्तर अपनाउँ जनलवादी कलसे 98583961 आफ्नो नाउँ ठेगाना सहित एक हप्ता भित्र एसएमएस मसिन उत्तर पठाक सहभागी बन सिक्दी। सही उत्तर पठाइलक हुकनसे एक जहन गोला पठासे विजेता छानका कार्यक्रमके तरफसे 100% पौधा दिने बाजी।
6: आप पाला हेल्बा गैलक कार्यक्रम हाम्रो पुछलक प्रश्न सही जवाब देना विषयमा हाम्रो पुछल प्रश्न सही जवाब हो काला नामक धान। यी प्रश्न उत्तर ढेर जसिन संघरेन लेख पठाइल रह यी मध्य मध्ये एक जहन गोला पठामा से विजेता घोषणा गर्लबाटी उहाँ भित ठाकुर बाबा नगरपालिका 3 नेउलापुरको सीताराम थारू
5: पुरस्कार केला अपना एक अठार भित्र अपन परिचय खुल्ना कार्ड लेखन टाइगर एफएम का कार्यालय में सम्पर्क कर सिक्ने बाटी।
4: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल पाँच अपन मनमा लागल विचार र कृषि खेती के विषयमा कोनो प्रश्न ओ जिज्ञासा हुइल कलेसे अपने हुक्र अपन फोन मसे कह सिक्ने बाटिए ओ एसएमएस इमेल मसे फेर लेखे सिक्ने बाटिए अपन जवाबमा विचार ओ प्रश्न धरकला कृषि अनुसन्धान परिषद के पैसा निलग्न फोन नम्बर 1135 मा डेलक निर्देशन के आधारमा रेकर्ड कर सिक्ने बाटिए पुस्तक रेडियो टाइगर के सम्पर्क नम्बर 0084041388 ओ मोबाइल नम्बर 9858030961 मा फोन गरेर रेकर्ड कराई ओ लिखाई फिर सिक्ने बाटिए पुस्तक रेडियो टाइगर एफएम @gmail.com मा फिर अपन जिज्ञासा पठाई सिक्ने बाटिए।
5: लिटा रेडियो कार्यक्रम हमार खेती हमार कृषि के और ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन हो। कृषि विज्ञ से लिखल सलाह सुझाव ऐना हप्ता में अपनाई से जिना कृषि संबंधी थ्योर जानकारी संग और मेर मेरी गतिविधि फैले ऐना भाग मन ध्यान होने नहीं बा कार्यक्रम का ऐना भाग के न सुनती रवि कार्यक्रम सुन के सुझाव सलाह फेन लिख कर पठिने बाटिकना आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर संघ संघरिया आरटीओ मैतिकाराम फिना विदा हुई राम राम नमस्कार।

0: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9850301024 र रेडियो टाइगर 9850509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: होइन पागै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो?
2: हो त नि रेडियो टाइगर आयो।
3: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ सिंह।

0: घिमरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएचसी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली, भरिगाउँ बजार, बर्दिया।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: धेरै धन्यवाद छ है नानी।
0: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
5: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
0: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
5: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
0: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
5: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक, खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
0: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
6: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया, 98-165-0672, 98-224-21-679 र 98-125-10-349।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
3: Oh, my God.

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाघ सुन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बार चाहिँ
1: अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: सयौं रेडियो हजारौं रेडियो
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बार चाहिँ
3: कस्तो सावधानी अप्नाइएको छ
4: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भन्दै जिल्ला प्रशासनले निर्णय गरेको छ. त्यसरी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ.
3: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत. तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार.
5: समाचार फडिन र दाहालबाट सुन्नुहोस्. एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्. उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए. दुई नेताबीचको वार्ता आर्टिफिसियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने छानिएको छ. भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्. एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ. सीएनएन पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्. केहीलाई प्रवेश दिइएको थियो. संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ. अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ. ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्. साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ. त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ. खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ. अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ. सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ. प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो. जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ. अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो. र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्. 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो. बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्. यो बीबीसी नेपाली सेवा हो.
3: साझापखमा पुनः स्वागत छ. नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्. केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ. जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातीको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ. एक रिपोर्ट. मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ. लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ. बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो. वर्षाको सम्भावित प्रवृत्ति बारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्थिन्।
6: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि यो सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, पहाडीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
3: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
7: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
3: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
8: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
3: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
4: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एक्सन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
3: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
4: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाई राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
3: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
4: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
3: नेपालीजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा

0: साथ घर घरमा बिरूवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाथ नगरपालिका दशकी देवकी खत्री।
1: विभिन्न प्रकारका विपदहरू निम्त्याएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरूवा रोपिरहेछ।
0: बाल बालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2285 धुपी र किमोको बिरूवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
2: 1930 बालबालिका दिएका छौं भने अरू हामीले जम्मा जम्मी चाहिँ 2285 बिरूवा वितरण गरेको विद्यालयको प्राङ्गणहरूमा बिरूवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर अनि काम गरेका छौं।
0: माथिल्लो कर्णालीको डोल्पा मुगु हुम्ला कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
3: नदीको क्षेत्रमा के के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छन् त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरूवाहरू हाम्रो लगाउनेछ।
0: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस उखर धुपी र किम्बुको बिरूवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
4: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चीनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
5: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआई को नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बार चाहिँ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
7: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।